0: योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आउँदो जेठ 9 गते दोस्रो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू,
1: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
0: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
1: कपाल झर्ने समस्या,
0: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
1: टाउको तथा शरीरको चाया,
0: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
0: छाला तथा यौनाङ्गमा आउने मुसा,
1: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
0: साथै धुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 9-6-78-61-87।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक।
6: प्रोपाइटर ठान प्रकाश नेउपाने 9-5560-33-878। प्रशान्त नेउपाने 9-4606-25।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टी। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9-4-61-61-220।
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9-5560-83-507। कविता श्रेष्ठ, सम्पर्क 0-65-414-055 र 9-4-66-18-817।
16: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
17: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
16: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
17: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9-4-61-33-101 र 9-4-68-83-522।
18: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
13: बुढा केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171556606।
20: X103.8 अन्तर्मनको आवाज।
21: स्टुडियो
22: अहिले 11:06
14: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
23: राष्ट्रपति रामशाह प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै वहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 79 असार 4 रहनेछ।
24: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कार्यवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गर्नु भएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढ़ी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बारबीच हुने द्वन्द व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनु अघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, नागरिक दैनिकमा खबर छ।
23: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया प्यासिफिक समूह एपीजीको टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी गिरे लिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे गिरे लिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औल्याइदिएका छन्। एपीजीका उप कार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको 2 सदस्यीय टोलीले अर्थमन्त्री सोडिम वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औल्याइदिएको हो। बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसुर, घर जग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूची सहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनी मुआग्ले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआग्ले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई गेरेलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
24: विद्यार्थी संकटले कक्षा रेतिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय पहाड़ी र हिमाली जिल्लाका हुन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
23: फेरि पनि शिक्षाकै प्रसंग, 2073 सालमा कक्षा एकमा भर्ना भएका बाल बालिका गएको चैतमा संचालित कक्षा 10 एसईमा सहभागी भए। त्यतिबेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखिएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा आठसम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा आठ पूरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्से फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद सम्वेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6,00,000 विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठा। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
23: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा, नेपाललाई गिरेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, गिरेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता, सामुदायिक तर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
24: अब बाँकी प्रसंग। नेपालका प्राकृतिक स्रोतहरू मध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्वपूर्ण भूभाग हो। उच्च पहाड़ी तथा हिमाली भेगमा रहेका फाटफुट रूख, झाड़ी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झण्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु वस्तु तथा गोठालाहरू बीचको अन्तर्सम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
3: नेपालका खर्कहरू बहुमूल्य जड़ीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
4: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरीचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व यो धार्मिक पर्यटकीय महत्व पनि हो। मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
3: देशको झण्डै 6.09% जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको पृथौली पिसा याक, चौरी, पहाड़ी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधार रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तर्सम्बन्ध पनि रहेको छ।
4: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको पशुपालन र जड़ीबुटी खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो के खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरीचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन। त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरीचरण हुनु हो।
3: पशुपालन घट्दै गए पनि अझै उच्च पहाड़ी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका छन्। नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
4: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, त्यो लगायत जड़ीबुटीहरू। अनि अर्को भनेको च्याङ्राको उनबाट हामीले पश्मिना बनाउँछौं, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेशन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौं। भनेपछि नेपालको अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो के।
3: खर्कहरू हिमाली सहित उच्च पहाड़ी भेगका मानिसको समेत जीविकाको आधार हुन् भने निर्यात व्यापार मार्फत देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। यसको वातावरणीय महत्व त झनै बढ़ी छ। तर यी खर्कहरूबाट पशुपालन हराउँदै जाँदा थुप्रै समस्याहरू देखिन थालेका छन्। खर्कहरूको व्यवस्थापनको लागि पालिकाहरूले गर्ने साना कामले पनि ठूलो भूमिका खेल्ने खर्कबारेका अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
4: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उनकाती राखेको देख्न सकिन्छ कि सामान्य एउटा मेसिनहरू, अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोग सँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
23: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
24: सरकारले काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरम्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
23: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्केका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्केका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरणविदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
6: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
6: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
9: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
23: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
24: अब बाँकी खबर। बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखो नारायण नगरपालिका 4 को धुलाम्मे सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन, दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ। वर्षातमा हिलामेर हिउँदमा धुलामे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस भने गर्नुहुन्न। उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हात नै सुन्निएका हुन्छन्। उहाँले भन्नुभयो, उमेर विस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन भने छैन। आर्थिक अभावका कारण चारपाङ्ग्रे स्कूटर किन्ने अवस्था पनि उहाँसँग छैन। आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे, उहाँले भन्नुभयो। शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 सम्म अध्ययन गर्नुभएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा। लगातार 2 वर्षसम्म उहाँले 82 जना बालबालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना, आजको गोर्खा पत्रमा खबर छ।
23: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चिनिया समकक्षी सी जिङपिङसँग उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25 वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
24: अब केही खेल खबर। इंग्लिस प्रिमियर लीगको उपाधि आर्सनलले जितेको छ। 22 वर्षपछि आर्सनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39 मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो। खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
23: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका पाउने 8 बजे इडेन गार्डेन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
24: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
23: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दर रेट पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
24: पूर्वी नेपालको काकटभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटक भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। बनाउन भन्दा भत्काउन सजिलो
23: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
24: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
23: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
24: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
23: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
24: र आर्सेनललाई प्रिमियर लीगको उपाधि, आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
23: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्विर छ। त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति भयो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
1: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
0: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बना

जन्मसाधनका रूपमा प्रयोग गरिन्छ त्यो दिनुपर्ने हुन सक्छ। अब इन्स्ट्रुमेन्टल क्यान्सर हुने चाहिँ होइन, तर क्यान्सर हुने पनि मेनोपाउजरमै पनि भएकोले गर्दाखेरि त्यसमा एसोसिएट गरिएको धेरैवटा चाहिँ पाइन्छ। तर इन्स्ट्रुमेन्टल डेफिसियन्सीले गर्दाखेरि चाहिँ क्यान्सर हुने चाहिँ होइन। इन्स्ट्रुमेन्टल डेफिसियन्सीले मैले अघि भने जस्तै पार्टिसन हुने, हट फ्लस हुने, जिउ तातो भएर आउने, यो अङ्गहरू चाहिँ सुक्खा हुने, चिलचिलाउने जस्ता कुराहरू चाहिँ बढी हुन्छ। अब मेनोपाउजले गर्दाखेरि चाहिँ इरिटेसन बढी हुन्छ, त्यसले गर्दाखेरि चाहिँ चाँडै रिसाउने कुराहरू चाहिँ आउन सक्छ। अब त्यसलाई चाहिँ म्यानेज गर्नलाई चाहिँ अब साइकोलोजिकल्ली पनि उसलाई चाहिँ काउन्सिलिङहरू गर्ने गर्न सक्छ, र परिवारका सदस्यहरूलाई पनि उहाँको मेनोपाउज भएकोले गर्दाखेरि अलिकति चाहिँ रिसाउनेपन बढेको हुनसक्छ, यसलाई चाहिँ तपाईँहरूले सहज रूपमा लिइदिनुहोस् भनेर चाहिँ फ्यामिली काउन्सिलिङ पनि गर्नुपर्ने हुनसक्छ। र धेरै नै सिम्टोमेटिक छ, धेरै नै समस्या गरिरहेछ भने त्यसलाई पनि हामी इस्ट्रोजेनै दिनुपर्ने हुन्छ। अब त्यस्तो डाइटले नै एसोसिएटेड त भन्ने कुरा चाहिँ हुँदैन, तर अब त्यो बेलामा चाहिँ झोल कुराहरू चाहिँ बढी खानुपर्छ ताकि चाहिँ उसको पिसाबको खराबी चाहिँ धेरै नहोस् भनेर। मेनोपाउजले त इरिटेसन आएपछि डिप्रेसनमा जान सक्ने स्वाभाविक हुन्छ, डिप्रेसन पनि हुन्छ, क्यान्सर फोबिया पनि हुन्छ, भन्नुको मतलब क्यान्सर मलाई क्यान्सरै भयो कि भनेर डराउने पनि बढी हुन्छ। यो कुराहरू चाहिँ सबै मेनोपाउजमा चाहिँ हुनसक्छ। यो चाहिँ यसको लागि पनि अल्टिमेट ट्रिटमेन्ट भनेकै त्यसको इस्ट्रोजेन दिने हो। औषधि बाहेक अरू भनेको चाहिँ खानपानमा ध्यान दिने, अरू त्यस्तो त खासै त्यस्तो भन्न सकिन्न। अब उसको के समस्या छ त्यो अरू समस्या छ भने त्यसलाई चाहिँ आइसोलेट गरेर पनि ट्रिटमेन्ट गर्न चाहिँ सकिन्छ। अब मेनोपाउजको बारेमा तपाईँहरूले धेरै कुरा बुझिन सक्नुभयो होला। अब यस बेलामा चाहिँ यो सबैलाई मेनोपाउज सिन्ड्रम हुँदैन, र यदि भयो भने पनि त्यसलाई सजिलै उपचार गर्न सकिन्छ भनेर बुझ्नुपर्छ। त्यसबाहेक अब महिनावारी सुक्ने उमेर अर्थात 50 वर्ष पछिको उमेरहरूमा चाहिँ हामीसँग चाहिँ हुने भनेको महिलाहरूको चाहिँ पाठघरको मुखको क्यान्सर अनि पाठघरको भित्री तहको क्यान्सरहरू पनि नेपालमा एकदमै धेरै कमन छ। अब पहिलो कुरो त के बुझ्नु पर्यो भने पाठघरको मुखको क्यान्सर जसलाई चाहिँ सर्भाइकल कार्सिनोमा भन्छौँ हामी, त्योबाट बच्नलाई चाहिँ हामीले चाहिँ सुरुमै बेलैमै सचेत हुनुपर्छ। बेलैमै सचेत हुनुपर्छ भन्नाले कम उमेरमा विवाह नगर्ने, धेरैवटा बच्चा नपाउने, तुरुन्त बच्चा नपाउने, धेरैवटा चाहिँ मल्टिपल सेक्सुअल पार्टनर नराख्ने, र कुनै किसिमको चाहिँ यौन रोग भएमा चाहिँ तुरुन्त उपचार गर्ने, यो चाहिँ फर्मुला भन्नुपर्छ यसलाई। यति कुरा गर्यो भने चाहिँ पाठघरको मुखको क्यान्सरबाट चाहिँ जोगिने सम्भावना बढी रहन्छ। तर पनि यो गर्दा गर्दै पनि हुँदै हुँदैन भनेर चाहिँ भन्न सकिँदैन। जेनरली पाठघरको मुखको क्यान्सर चाहिँ महिनावारी सुकिसकेपछि हुने हुन्छ, र त्यसै कारणले गर्दाखेरि यो चाहिँ चाँडै पत्ता लाग्ने पनि हुन्छ। के हुन्छ भन्दाखेरि महिनावारी सुकिसके हुन्छ, तर महिनावारी सुकिसकेपछि पनि रक्तस्राव भयो, भजाइनल ब्लिडिङ भयो भने चाहिँ के हुन्छ भन्दाखेरि उसमा डर हुन्छ, र त्यो डरको कारणले गर्दाखेरि उसले जचाउन जान्छ। यसमा चाहिँ के लक्षण हुन्छ भन्दाखेरि रक्तस्राव हुने हुन्छ, ब्लिडिङ हुने हुन्छ, र महिनावारी सुकिसकेपछि महिलाहरूलाई ब्लिडिङ हुने बित्तिकै जचाउन आवश्यक हुन्छ। त्यो जचाउँदाखेरि के हुन्छ भन्दाखेरि सुरुकै अवस्थामा चाहिँ पाठघरको मुखको क्यान्सर पत्ता लाग्न सक्ने सम्भावना हुन्छ। यो चाहिँ र सुरुकै अवस्थामा पत्ता लाग्यो भने यो चाहिँ सजिलै निको पार्न सकिन्छ। यसलाई चाहिँ अपरेसन गरेर कसै कसैमा चाहिँ रेडियोथेरापी अथवा केमोथेरापी चाहिन पनि सक्छ, नचाहिन पनि सक्छ। तर त्यस्तो ब्लिडिङ भएको छैन भने पनि हामीले चाहिँ 40-50 वर्ष उमेर कटिसकेपछि चाहिँ बारम्बार 6-6 महिना अथवा 1-1 वर्षमा चाहिँ स्क्रिनिङ टेस्ट भन्छौँ, पाठघरको मुखको क्यान्सर छैन भन्ने कुरा जाँच चाहिँ गर्नु आवश्यक हुन्छ। यसलाई चाहिँ अहिले पछिल्लो चरणमा 2 किसिमले चाहिँ स्क्रिनिङ टेस्ट गर्न चाहिँ स्क्रिनिङ टेस्ट भनेको चाहिँ पाठघर छ क्यान्सर छैन भन्ने कुरा चाहिँ शङ्का दिन्छ, त्यो टेस्टको रिजल्टले चाहिँ शङ्का दिन्छ, र त्यसमा चाहिँ पोजिटिभ आयो भने हामी बायोप्सी गरेर चाहिँ कन्फर्म गर्छौँ। स्क्रिनिङ टेस्टकै आधारमा चाहिँ क्यान्सर भयो भनेर चाहिँ भन्न मिल्दैन। र स्क्रिनिङ टेस्ट चाहिँ छोटो समयमा धेरैजनालाई गर्न सकिने भएकोले गर्दाखेरि, र अन्य धेरै ठुल्ठुलो टेस्टहरू गर्न नपर्ने भएकोले गर्दाखेरि यसलाई चाहिँ बढी प्रमोसन गरिन्छ। र यसका लागि चाहिँ पहिलेदेखि नै एउटा प्याप स्मेयर भन्ने हुन्छ, पाठघरको मुखमा एउटा साइटो ब्रसले अथवा स्प्याचुलाले त्यहाँको कलेक्सनलाई लिएर स्लाइड बनाएर प्याप स्मेयर गरेर हेर्ने हुन्छ, र त्यसमा चाहिँ
1, 2, 3 भन्ने हुन्छ होइन अथवा नेगेटिभ भन्ने हुन्छ।

त्यो प्याप स्मेयरले चाहिँ के सजेस्ट गरेछ त्यसअनुसार फर्दर बायोप्सी गर्ने कि नगर्ने भन्ने कुरा आउँछ भने, अर्को अहिले एकदमै छोटो समयमा चाहिँ एकदमै धेरै पपुलर भएको चाहिँ भिआइए भन्छ, भिजुअल इन्सपेक्सन अन एसिटिक एसिड हो त्यो खासमा भिआइए। त्यसमा चाहिँ एसिटिक एसिड चाहिँ पाठेघरको मुखमा लगाइन्छ र त्यसलाई इन्सपेक्ट गरिन्छ, हेरिन्छ र हेरेपछि त्यसको कलर चेन्ज कस्तो भयो, कतिको साइनिङ भयो, त्यसको आधारमा चाहिँ यसलाई चाहिँ पाठेघरको मुखको क्यान्सर हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ शंका गरिन्छ। रेडी हुन सक्छ जस्तो लाग्यो भने चाहिँ त्यसलाई चाहिँ फेरि बायोप्सी गरेर चाहिँ कन्फर्म गरिन्छ। र पाठेघरको मुखको क्यान्सर चाहिँ हाम्रो देशमा धेरै नै कम हुन्छ, किन भन्दाखेरि पहिला धेरै कम उमेरमा बिहे हुने, जन्मान्तर कम हुनेले गर्दाखेरि यो कुरा चाहिँ बढी भएको छ। र यसलाई चाहिँ यदि भएको छ भने चाहिँ यसको चाहिँ फेरि स्टेजिङ गरेर यसलाई चाहिँ उपचार गर्न सकिन्छ। र पहिलो अवस्था अथवा स्टेज वान स्टेज टूसम्म छ भने पनि यसलाई चाहिँ सजिलै उपचार गर्न सकिन्छ र पूर्ण रूपले निको हुन्छ। त्यस कारणले गर्दाखेरि डराइहाल्नुपर्ने आत्तिहाल्नुपर्ने अवस्था हुँदैन, तर हामीले चाहिँ त्यो छ भन्ने कुरा जान्दा जान्दै हामीले चाहिँ ढिलाइ गऱ्यौँ, अटेर गऱ्यौँ अथवा यसप्रति सजग भएन भने चाहिँ यो फैलिएपछि चाहिँ निको पार्न गाह्रो हुन सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँ यदि 40 वर्ष पछि हुनुहुन्छ भने तपाईँ आफ्नो नजिकको चाहिँ प्रसिद्ध स्त्री रोग विशेषज्ञसँग परामर्श गर्ने र टाइम टाइममा चाहिँ स्क्रिनिङ टेस्टहरू चाहिँ गर्ने गर्नुपर्छ।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9808501422, दिपेश मल्ल ठकुरी, 9808501420, दीप मल्ल ठकुरी, 9840141530।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।

0: को लागि आउँदै हुनुहुन्छ। सम्बन्धित स्वास्थ्य उपचारले परामर्श लिए स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 0564141129, मोबाइल 98560153।
3: तपाईको सफलताको सुरुवात।
4: अब हाम्रो

0: सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए होटल फेमस
0: फ्यामिलीमा स्वस्थ खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध भएका छन्।
2: प्रसादित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्न न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले

0: अनुहार
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853599122, 9800528 र 9840609246।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860632475 र 9801132475।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0625903065, मोबाइल 9816634372।
10: स्टुडियो टाइम
11: अहिले बिहानको 7 बज्यो।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841639304।
10: नमस्कार, बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। ढोरबराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बिहान 11 बजे शुरू हुने बैठकमा मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नेछ। बैठकमा मतदाता नावली पहिलो संशोधन विधेयक 2083 पनि मन्त्री गौतमले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसदीय सचिवालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री डाक्टर मनोज कुमार शर्माले पदभारी गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पदभारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभाली समेत एकै दिनमा भएको हो। नेपालको संविधानको धारा 129 बधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027/4 भएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एसएलएलएम गर्नुभएको उहाँले त्रिवेणी विश्वविद्यालयबाट श्रमदानी विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएको डाक्टर शर्माले 2072/27 उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089/4 हुनेछ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीबाट थुनामुक्त गर्न आदेश दिएको छ। प्रधान न्यायाधीश दोया सारङ्ग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजाजतले विशेष अदालतको पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदल गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै रहेको छ। सरकारले काठमाडौँ प्रतिकट नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारामा रहेका जोखिममुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजु गरी पुनर्स्थापना खर्च बाबत 1,25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सुश्री पोखरेलले जानकारी दिनुभएको छ। वैकल्पिक उत्तराधिकारको व्यवस्था आफै गर्न प्रोत्साहित गर्नले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र तीनभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनु भएको छ। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध शक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको हो। विस्थापित परिवारको बालबालिका तथा पठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने परियोजनाको वर्ग सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। अर्थमन्त्री डाक्टर छोरी मागले राजनीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रविधिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गर्नुभएको छ। संघीय संसदको दुवै सदनको छुट्टै बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा उहाँले सदस्यगत भन्न रोक्ने सरकारपछि नहट्ने बताउनु भएको हो। उहाँले राज्य कुनै अस्थायी राजनैतिक संरचना नभएको र यस्तो छिन उत्तर राज्यकारी संस्था परिवर्तनमा संविधानका मूल मर्म राष्ट्रिय योजना दिगो विकास लक्ष्यका दायित्व वा राष्ट्रिय प्राथमिकताहरू पूर्ण रूपमा नबदलिने बताउनु भएको छ। उहाँले कृषि शिक्षा ऊर्जा पूर्वाधार स्वास्थ्य र रोजगारी जस्ता विषय दशकौंदेखि राज्यको प्राथमिकताका केन्द्रमा रहेका पनि जानकारी दिनुभएको हो। त्यसैले अलि फरक आलोकबाट विषयान्तर नगरी दस्तावेजको गहिराईमा गएर विश्लेषण गरेमा सरकारलाई पनि थप सहयोग पुग्ने उहाँले बताउनु भएको छ। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ 11 गते चेन्नईबाट शुरू हुने भएको छ। मन्त्री परिषदका सदस्य प्रणवजी राजभट्टले मंगलबार अधिवेशन आह्वान गर्नु भएको हो। जेठ 11 गते अपरान्ह 2 बजेबाट अधिवेशन आह्वान गरिएको हो। जेएनजी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेशसभा सचिवालय ध्वस्त भएपछि यसपटकको अधिवेशन खुलाएको मालेपाटन स्थित कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहालमा हुनेछ। प्रदेशसभा सचिवालय रामघाट स्थित मत्स्य विकास निर्देशनालयको कार्यालयमा सैन्य पनि सभाहरू तयार भएको छैन। प्रदेश सभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारण अस्थायी व्यवस्थापन गरी बैठक सञ्चालन गर्न लागि बताउनु भएको छ। आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत सहित छलफल गरी पारित हुनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो पहिलो पटक भारतको मध्य प्रदेश स्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा मेडिकल रेस्क्यू उडान भएको छ। श्री एयरलाइन्सको जहाजले दिउँसो 3:09 पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसुदा रेग्मीले सुवेदीले बताउनु भएको हो। मुक्तिमा दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्य प्रदेश स्थित नेपालका सहयोगी श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत पोखराबाट स्वदेश लगिएको हो। विमानमा 1 जना बिरामी, 3 जना स्वास्थ्य कर्मी र 2 जना बिरामीका आफन्त गरी 6 जना रहेको पोखरा विमानस्थलले जनाएको छ। पोखराको नागढुङ्गा स्थित सड़क मेमोरियल अस्पतालमा उपचार गरिरहेका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विक्रम सम्वत 2079 पुष 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि शुभारम्भ गरिएका त्यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ। पोखरा विमानस्थलबाट यसअघि भूटान चीन लगायतका देशमा चार्टर उडान हुने गरे पनि भारतमा पहिलो पटक उडान भएको हो। खण्डका पहिलो उच्च जोखिम भएका कुनै ठाउँमा पूर्ण नियन्त्रणको काम गरिनु भएको छ। डिभिजन सड़क कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढ़ाएको हो। सो सड़क खण्डमा न्याम्सी खोला, काली खोला र तुइङ खोलामा पहिरो नियन्त्रणका काम गर्न लागि हो। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सी खोलाको दुवैतर्फको भित्तमा पहिरो रोकथामको काम गरिँदैछ। इन्जिनियर घिमिरेका अनुसार यी ठाउँमा भित्तामा 4 मिटर ड्रिल गरेर रड भित्र छिराएर पहिरोबाट तार जारी रेवा दिनेछ। यो सड़क खण्डमा रहेका 43 वटा पहिरोको जोखिम ठाउँमध्ये 3 उच्च जोखिमका ठाउँलाई मात्र पहिरो रोकथामका लागि बजेट पुगेको हो। क्रमशः बजेट सुनिश्चित भएसँगै अन्य ठाउँको पहिरो रोकथामको काम गरिनेछ। पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा म्याद नागेका र खाद्य वस्तु मिसावट गरिएका खाद्य सामग्रीहरू बिक्री हुँदै आएको पाइएको छ। तनहुँको आबु खैरेनी गाउँपालिका 2-1 फाँटमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा सोमबारदेखि शुरू गरिएको बजार अनुगमनका क्रममा यो तथ्य फेला परेको हो। खाद्य प्रविधि तथा कार्यालय आबु खैरेनी र उद्योग वाणिज्यसँग 1700 इकाइको संयुक्त टोलीले पृथ्वी राजमार्गको यस क्षेत्रका होटल तथा पसलहरूको निरीक्षण गरेको हो। अनुगमन टोलीले 11 होटल र 2 किराना पसल गरी 13 व्यवसायीको अनुगमन गर्दा सबैलाई प्रविधि फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिनुभएको छ। अनुगमनका क्रममा म्याद नागेका मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरू बरामद गरिएको छ। आचार्यका अनुसार म्याद नागेका र खाद्य वस्तु बिक्री गर्नेहरूलाई प्रचलित कानून अनुसार कार्यवाही गरिनेछ। जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई रहेको छ। मध्य बागमती र पन्जाबी प्रदेश लगायत प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतः मौसम सफा रहनेछ। यसै गरी आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण पूरा गरेर स्वदेश फर्किए लगतै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ पुगेपछि विश्व राजनीतिक तरंगित भएको छ। युक्रेन युद्ध ऊर्जा राजनीति ती अमेरिका चीन सम्बन्ध र पश्चिम एसिया तथा बीच भइरहेको यो भ्रमणलाई विश्व शक्ति सन्तुलनसँग पनि जोड़ेर हेरिएको छ। राष्ट्रपति पुटिनले चीन राष्ट्रपति शी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारी अझ सुदृढ बनाउने अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिन्दो विश्व व्यवस्थामा सर्वधारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ। ट्रम्पले झण्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेको पृष्ठभूमिमा पुटिनको भ्रमणलाई महत्वपूर्ण मानिएको छ। ट्रम्पको भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको विश्लेषण भइरहेका बेला पुटिनको चीन भ्रमणले मस्को बेजिङ सम्बन्ध मजबूत रहेको सन्देश दिने आंकलन गरिएको छ। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर टाइटन्सलाई 7 विकेटले हराएको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर एक बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गरेको हो। जिससँगै राजस्थान 14 अंक सहित तालिकाको स्थानमा उक्लिएको छ र प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ। लखनऊ 8 अंक सहित तालिकाको पुछारमा छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाउनु भएको छ। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको हो। लखनऊको लागि मिचेल मार्सले 96 रन तथा जोर्स इंगल्सले 60 रन बनाउनु भएको हो। राजस्थानका स्पिनर एस राज पुन्जाले 2 विकेट लिनु भएको हो। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 बजे इडन गार्डनमा हुनेछ। हवस् त्यही नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारा हाइलाइट अहिलेको लागि सकिएको छ। 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्लाजी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
15: मोबाइल 9800585537।
16: मम्मी भोक लाग्यो, खाजा खाम न।
17: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
2: बीजी मोमो हाउस दिलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
20: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
19: ए हो र, ल त ल,
21: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
5: शिक्षा बस्तीको IOM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IOE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
4: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
5: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
4: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कुलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113503, 9867614181, 9463352582, फेसबुक JCA स्कुल पोखरा।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। ओम भगवती मेटलेंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर जलिनी पाइनी।
3: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
3: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
11: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
11: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
11: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस आउँछ,
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास

यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।

0: माइक प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9556285543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ हजुर।

কিন্তু হার জন্য বিশেষ

0: चौबीस घंटा डाक्टर रूपेश कुमार यादव द्वारा उपचार एवं परामर्श को साथ ही फार्मेसी सेवा समेत दी रहेको जानकारी गराइन्छ।
1: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0865414377, मोबाइल 9856044340।
2: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेका कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: भन्ने सुनेको थिएँ. तपाईँ त छिट्टै आउनुभयो, अडिसन नगरी आउनुभयो क्या हो?
1: क्यारम पोखराको सडक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टर आधुनिक प्रविधिबाट अपरेसन गर्दा छिट्टै निको पो हुँदो रहेछ नि.
0: यहाँ मेरो बुढीको पित्तथालीको अपरेसन भने त्यही चरक मेमोरियल हस्पिटलमा गरेको पनि हुँदैछ. त्यही दिनमा मेरो बुढी त छमछम थिइन्थ्यो भाइ. साह्रै राम्रो रहेछ त्यो हस्पिटल त. होइन भन्दा साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूमिसैनिकको लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि.
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको.

0: भएका दम्पतिहरूलाई लक्ष्य पुर्याउन गौडामा सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि

0: गर्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
0: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ। नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड जति नियमित रूपमा खाने गर्नुपर्छ।
1: यी कहाँ पाइन्छ नि?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162 590-163।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
7: तीन थोपा

नमस्कार, बिहान लोक संगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाटा सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र शुभको 9 बजेसम्म तपाईँ तपाईँलाई सुन्नुहुनेछ रेडियो ढोरबाराही 138.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामीले गर्दछौँ हप्ताको सबै दिन फरक बार अनि फरक श्रृङ्खलाको साथमा भने आज चाहिँ हामी रहेका छौँ बुधबारको श्रृङ्खलामा र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीले हजुरहरूको रोजाइमा रहेको भाकालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ। आफूलाई मनपर्ने भाका रोजाइमा पार्न चाहनुहुन्छ भने सुन्न चाहनुहुन्छ भने 0 भएर हामीलाई जोड्न सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै आजको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु गण्डकी बोलको भाका जस्तो आवाज रहेको छ दिवलप खाती अनि देवी खर्ती मकरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर गण्डकको त्यहाँनिर बाहिरो फाका रहेको थियो जसमा आवाज रहेको थियो विभव खाती अनुभव खाती नगरको निकै रमाइलो कार्यक्रमको शुरूआत राखिसकेको गर्छु। अहिले आयो भने हामी माझको साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार हजुर। गुड मर्निङ अमृतजी, को बोल्नु भयो? अगाडिको नाम भनेपछि ठ्याक्कै पत्ता लाग्छ, जस्तै आवाज लागेको होइन, तर आवाज अमृतजीको जस्तै लागेर ए हजुर हजुर, ल आफ्नो ख्याल राख्नु होला। अनि समुद्रतिर चाहिँ कतिको गरम परिरहेको छ अहिले? पानी पर्दैछ है? हजुरलाई राम्रो हजुर, हामी एकदम आरामै छ। के गर्नुहुन्छ अहिले? लन दिनसम्म सुनेर साथ दिनु होला। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो नरेन्द्रजीले?
1: पशुपति शर्मा
0: हजुर,
1: अनि श्याम राणाले गाएको एउटा अलिक झलीको भन्ने पनि
0: झलीको भन्नुभयो,
1: झलीको झलीको भन्ने छ कि तपाईँ हेर्नु त
0: सुन्छ
1: श्याम राणा छ, अनि पशुपति शमशेर, पशुपति शर्मा,
0: हस् हस्, म यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कति सम्झना चाहनुहुन्छ?
1: हुन्छ, फर्स्ट अफ अल तपाईँलाई सम्झिन्छ है।
0: हस् धेरै धेरै धन्यवाद।
1: त्यसपछि हाम्रो घरबाट पछाडि पनि सबै सबैको लागि चुने पनि छैन, पानी रहेछ क्या त्यहीमा
0: हजुर,
1: पछाडि आउने सबैलाई साथीहरूलाई भन्दै पिरा भए। हस् नमस्ते।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, हामीलाई स्याङ्जादेखि फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर पनि गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार हजुर।
2: हजुर नमस्कार है, नमस्कार
0: नमस्कार नमस्कार, स्याङ्जादेखि धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ? मान्द्रेतिरको हाल खबर के छ? अन्तिमसम्म सुनेर साथ दिनु होला है त। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो चन्द्रजीले?
2: रामपुर फाटेमा भन्ने है,
0: रामपुर फाटेमा भन्नुभयो है?
2: हजुर
0: हस् हुन्छ। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
2: हजुर कि अनि हाम्रो दलमा दिदीको लागि
0: हजुर,
2: अनि हाम्रो टोपर हराउनु भएको छ टोपरको लागि
0: हजुर,
2: अनि हाम्रो तारावाडी भाइको लागि, अनि खजिमा दिदीको लागि
0: हजुर,
2: लक्ष्मी लम्सर दिदी आउनुहुन्छ बागमारा दिदीबाट, अनि विश्राम बुवाको लागि
0: हजुर। यो रामपुर फाटे पुरानो भाका हो
2: हजुर,
0: हजुर कल्पना देवकोटा पौडेलजीको आवाजमा रहेको रहेछ। हस् हुन्छ, छुटिन्छौ है त। हस् नमस्कार। हजुर हुनुहुन्थ्यो चन्द्रजी, हामीलाई फोन गर्नुभएको थियो मान्द्रेदेखि, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन म हाम्रो चन्द्रजीकै रजाईमा रहेको रामपुर फाटेमा बोलको एकल भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लोक भाका रहेको छ जसमा आवाज रहेको छ कल्पना देवकोटा पौडेलको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: ಕಷ್ಟಪಟ್ಟಿದ್ದಾರೆ. ಬಿಕಾಸ್ ನಾವು ಆದರೆ ಕುಟುಂಬ ಕೈಬಿಡಬೇಕು ಕೂಡ ಅವರಿಗೂ ಈಗ ನಾವು
1: अहिलेको लागि भने फेरि पनि हामीसँग साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ. हेलो दर्शन, नमस्ते.
2: हेलो, गुड मर्निङ. नमस्ते.
1: गुड मर्निङ सन्जीजी, कस्तो हुनुहुन्छ?
2: सन्चारमै अथवा नै कार्यक्रम सुन्दैछु है.
1: हजुरको
2: लागि अगाडि पछाडि अनि सबै एकमुष्टाई म भन्दै बिरान्छु. नमस्ते
1: जी, हामीलाई फोन गर्नुभएको थियो काँडेदेखि आफूलाई मन परेको विधान नगरिकन हाम्रो नरेन्द्र डाँडैले बोलको भाका रहेको छ. भर्खर

0: प्रधान दिल्ली की प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यवाही प्रेस विस्तार को कार्यवाही दिल्ली की प्रदेश पकड़ा।
1: माध्यमिक विद्यालय बीबीएम सुकुरम्बी नगरपालिका सात दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फोरम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण सहयोगात्मक सिकाइ छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142385 मोबाइल 98560335497 र 98560334385 सम्पर्क गर्न सकिन्छ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागन्धकी 4 दुलेगौंडा तनहुँ।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्ने सफल शुक्ला गण्डकीको पहिलो पोलिक्लिनिक
12: एड्स दुलेगौंडा पोलिक्लिनिकमा यही सेट 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण पन्द्रकार,
12: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
11: वरिष्ठ नाक कान घाँटी र गर्भपात रोग विशेषज्ञ डाक्टर आशिष जोरे,
13: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 98560131353।

0: रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पैन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
2: घर त सारै चित्त बुद्ध भएन भने अब किचनको लागि पनि सामान गजक्कै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
3: केलाई चिन्ता लिनु छ? ओल्लो घर पल्लो घरतिर सबैले सबै गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाउँ।
2: हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तर सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आम समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क किचन कर्नर दुलेगौडा युनिट डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जेके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564-14-234 र 98-171-56-606।
4: उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर हजुरहरूको उचाइमा रहेको भाका कार्यक्रम स्थान दिइरहेका छौं। रहन्छ भएको 9 बजेसम्म हामीलाई सुनेर फोन गरेर साथ दिँदै गर्नुहोला र एकदमै ठूलो पानी परेको छ आफ्नो ख्याल पनि राख्नुहोला राम्रोसँग बस्नुहोला भन्न चाहन्छु। अरूको लागि भने फेरि पनि हामीसँग साथी हुनुहुन्छ हामी उहाँलाई स्वागत गरिहालौं। हेलो दर्शन नमस्कार हजुर। नमस्कार बोल्दै हुनुहुन्छ हजुरको साथी हुनुहुन्थ्यो तर हामीसँग उहाँको कुरा हुन सकेन। प्राविधिक समस्या पनि हुन सक्छ फेरि पनि जोडिनु होला भन्न चाहन्छु। फेरि पनि हामी उहाँको साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो दर्शन नमस्कार हजुर। नमस्कार स्याङ्जादेखि भन्नुभयो अनि को बोल्दै हुनुहुन्छ स्याङ्जादेखि चाहिँ? तिलक छेत्री भन्नुभयो हजुर। अनि तपाईँ कहाँ हुनुहुन्छ? हामी पनि सन्चै आरामै छौँ। अनि के गर्दै हुनुहुन्छ? स्याङ्जातिर पानी परेको छ कि छैन आज? परिरहेछ है। ल हुन्छ आफ्नो ख्याल राख्नु होला। अनि भाका चाहिँ कुन भन्नु झ्याप्पै भन्नुभएको कुन भाका सुन्न चाहनुहुन्छ झ्याप्पै
5: हामी
4: जुन तयार गर्न पाइन्छ लोक भाका चाहिँ हुनु पर्यो। हजुर पहिलोचोटि सुन्नु भएको हामीलाई
5: सर्वप्रथम त हजुरको लागि निर्वाचन अनि सहभागी उपस्थापना छन् हाम्रो व्यक्तिगत क्षेत्री जति व्यक्तिगत क्षेत्रीहरू चाहिँ मान्छे असन्तोषको लागि भन्दै छुट्टिन्छ हस्त नमस्ते बुद्धि
4: त्रिजी हामीलाई सानैदेखि फोन गर्नुभएको थियो, पहिलो पटक सुन्नुभएको र पहिलो पटक नै फोन गर्नुभएको थियो, निकै नै खुसी लागेको छ। सबैले फोन गर्दै गर्नुहोला, हामी सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। अरूलाई धन्यवाद नगरिकन हाम्रो सानो मान्छेको दयाबहादुर खत्रीजी, हाम्रो सानो मान्छेको रोजाइमा रहेको यहाँ चाहिँ बस्ने दाई बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

कार्यक्रम रहेको यो वर्ष बाइबल पनि किन रमाइलो भाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु। फोन गर्न सक्नुहुनेछ, अझै नै अलिक थोरै समय चाहिँ बाँकी रहेको छ भने हामी बुधबारको श्रृङ्खलामा रहेर रहेको भाकालाई कार्यक्रम स्थान दिइरहेका छौँ। अहिलेको लागि भने फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शक, नमस्कार हजुर, आफूलाई मन पर्ने गीत सधैँ झैँ त हजुर कामले रोजेर गइसक्नु भएको छ। अहिलेको लागि ढिला नगरिकन हाम्रो तिलकजीको रोजाइमा रहेको भागको बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुरबाबाका सँगसँगै हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रोतालाई हामी राम्रोसँग सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै हाम्रो जित बहादुरजीको हृदयमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि यात्री बिदा हुन्छु। नमस्कार।

0: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चोक पोखरा फोन नंबर 0161578053 और 0161553595।
1: चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रीय नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोन लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि सन्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। सन्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बनकेला चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
2: अन्तर्मनको आवाज
3: स्टुडियो
4: अहिले बिहानको 9 बज्यो।
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-93301।

0: महासंचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभाको बैठक आज पनि बस्दै निर्वाचन सम्बन्धी दुई विधेयक प्रस्तुत हुने।
0: हुम्लामा बाढ़ीले स्कूल र गोठहरू बगायो, भेड़ा बाख्रा र खेतीयोग्य जमीनमा पनि क्षति, विवरण संकलनमा समस्या।
1: भारतीय ट्रकै पछि परीक्षण अनिवार्य गरेपछि नेपाली चिया निर्यात ठप्प, उद्योग संकटमा परेको भन्दै किसानहरू चिन्तित।
0: रूसी राष्ट्रपति पुटिन र चीनिया राष्ट्रपति सी बीच भेटवार्ता, रूसी ग्यास चीन पुर्याउने पाइपलाइनबारे महत्वपूर्ण सम्झौता हुने।
1: र विश्वकप लीग टूका दुई शीर्ष टोली स्कटल्याण्ड र अमेरिकाको खेल आज।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निर्वाचन सम्बन्धी दुईवटा विधेयक प्रस्तुत गर्नुहुने प्रभावित कार्यसूची छ। प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब समेत दिनुभएको थियो। यसैबीच आज संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान 10 बजे बस्ने तय भएको छ। बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बसिरहेको छ। बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालू कार्यक्रमबारे छलफल हुने संसद सचिवालयले जनाएको छ।
1: हुम्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेको छ। असिना पानीसहितको बाढ़ीले विद्यालय भवन, स्थानीयका गोठ र खेतीयोग्य जमीन बगाएको छ। स्थानीयका अनुसार डाफे आधारभूत विद्यालयको 5 कोठे भवन बगाएको छ। गोठहरू बगाउँदा पशु चौपायमा क्षति पुगेको छ। गोठ पुरिँदा 60 भेडा र 1 बाख्रा मरेको स्थानीय पत्रकार नर्जन तामाङले जानकारी दिनुभयो। रातिको घटना भएकोले क्षति यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्लाधिकारी टेक कुमार रेग्मीले बाढ़ी पहिरोले क्षति पुर्याएको स्थानीयले जानकारी गराएपछि मेनछाम प्रहरी चौकीको टोली आज बिहान त्यसतर्फ पठाइएको बताउनुभयो। नेपका गाउँ दुर्गम भएकोले क्षतिको यकिन विवरण आउन समय लाग्ने उहाँले बताउनु भएको छ। चंखेली गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पैदल हिँड्नुपर्ने बाध्यता छ। प्रहरीको टोली पुग्न 6-7 घण्टासम्म लाग्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो।
0: भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण, ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एनओपी जारी गरेको नेपाली निर्यातकर्ता का लागि प्रशासनिक छ। अहिले चिया निर्यातको मुख्य याम हो। करिब 5 लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारले मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भनिएको छ।
1: मोरङको विराटनगर नगरपालिका महानगरपालिका 14 स्थित कोशी लोकमार्गमा ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ। हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको AS01FC0919 नम्बरको ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा विराटनगर 14 जतुवाका 45 वर्षीय शिवचरण ठाकुर र उनकी 13 वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख सन्तोष नेपालीले जानकारी दिनुभयो। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारको लागि कोशी अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। प्रहरीले ग्यास बुलेट चालक भारत घर भएका 45 वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ।
0: कञ्चनपुर कमला सड़क आयोजनाको लागत झण्डै 3 अर्ब रूपियाँले बढ़ने भएको छ। तोकिएको समयमा सम्पन्न नहुने भएपछि चौथो पटक म्याथ थप गर्ने तयारी गरिएको छ। एसटीएल विकास बैंक एडीबीको ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको एसएन हाइवे अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको 86.83 किलोमिटर सड़क विस्तार तथा स्तरोन्नतिको विगत 6 वर्षदेखि अल्पत्र परेको छ। नेपाल सरकार र निर्माण कम्पनी बीच 2077 साल असार 11 गते सड़क विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2080 कार्तिक 11 गते भित्रै सम्पन्न भइसक्नुपर्ने हो, तर निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपको ढिला सुस्ती र आन्तरिक कारण निर्धारित समयमै काम हुन सकेको छैन। आयोजनाको म्याद पहिले 14 महिना त्यसपछि 12 महिना र पछिल्लो पटक 6 महिना थपेर आगामी असार 16 सम्म पुर्याइएको छ। अन्तिम म्याद सकिन अब करिब 1 महिना मात्र बाँकी रहँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा 68% सीमित छ, जसले गर्दा चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था देखिएको छ। आयोजनाका पूर्वी खण्ड योजना कार्यालयका प्रमुख नीरज साकेका अनुसार उक्त खण्डमा 39.42 किलोमिटर मध्ये हालसम्म 24.58 किलोमिटर मात्र कालोपत्र सम्पन्न भएको छ। विगतमा काम सुस्त हुनुमा कोरोना महामारी रोग कटानमा ढिलाई बिजुलीका पोल नसारिनु र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता मुख्य कारण थिए। साथै पश्चिमी खण्डका सूचना अधिकारी अनुप कुमार शाहका अनुसार 47.41 किलोमिटर मध्ये 35.61 किलोमिटरमा कालोपत्र भएको छ। मुख्य बजार क्षेत्रमा विद्युतका ट्रान्समिटर सार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्र गर्न समस्या भएको छ। नेपाल स्थित एडीबी निर्देशनालयका सूचना अधिकारी ध्रुव कुमार श्रेष्ठका अनुसार 2.97 करोड़ 22 लाख रूपियाँले सड़कको लागत वृद्धि भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङमा एआई ड्रोन प्रविधिबाट वन गस्ती शुरू गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जमसमले मुस्ताङका उच्च लेख खर्कर पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न शुरू गरिएको जनाएको छ। मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्व लगायतका श्रव्य दृश्यहरू छायाङ्कन गरिने गरिएको भए तापनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो पटक एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो। कठिन भूगोल र उच्च स्थानका न्यून मानव बस्ती रहेका स्थानमा वन अनुगमन गर्नको लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो। एक्याप संरक्षित वन तथा वन पैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी लगायत वन क्षेत्रमा हुने विभिन्न प्रकारका अवांछित गतिविधिहरूको प्रविधि प्रयोगमा ल्याइएको एक्याप संरक्षणका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो। थकालीका अनुसार बारागुङ मुक्ति क्षेत्र एकको लुप्ता लेक र खरबजोङ गाउँपालिकाको भ्राप्सा र नम खुलिङ्क लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ। एक्याप जमसमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छटके अनुगमन गरिरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी शी जिनपिङ बीच भेटवार्ता भएको छ। आज बिहान ग्रेट हल अफ द पीपुलमा भेटवार्ता भएको हो। अहिले उनीहरू शिखर वार्ताका लागि हल प्रवेश गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्चस्तरीय चीन भ्रमण सकिएको केही दिनभित्रै भएको यो भ्रमणले पश्चिमा देशहरूबाट एक्लिँदै गएको रूसका लागि चीनको साथ कति महत्वपूर्ण छ भन्ने कुरालाई प्रश्न पारेको बीबीसीले उल्लेख गरेको छ। दुई दिनको यस भ्रमणका क्रममा पुटिनले शी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने र रणनीतिक सहयोगलाई सुदृढ बनाउने विषयमा संयुक्त रूपमा वक्तव्य जारी गर्ने कार्यक्रम छ। दुई देशबीच करिब 40 अन्तर सरकारी अन्तर विभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको रूसी समाचार संस्था तासले बताएको छ। तीमध्ये 21 सम्झौतामा दुई राष्ट्रपतिको उपस्थितिमै हस्ताक्षर गरिने बताइएको छ। भ्रमणको मुख्य एजेण्डामा पावर अफ साइबेरिया 2 पाइपलाइन निर्माणको विषय रहेको छ, जसले वार्षिक 50 अर्ब क्यूबिक मिटर रूसी ग्यास चीन पुर्याउने लक्ष्य राखेको छ। यस आयोजनाले चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ। युक्रेन युद्ध जारी रहेकै समयमा भएको यस भेटवार्तामा युद्ध र यसमा चीनको भूमिका लगायतका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा पुटिनले चिनिया प्रधानमन्त्री ली च्याङसँग भेट गर्ने र विभिन्न सहयोगका दस्तावेजमा हस्ताक्षर गर्ने तालिका रहेको छ। पछिल्ला महिनाहरूमा विश्वका धेरै नेताहरूले चीनसँगको व्यापार विस्तारका लागि बेजिङको भ्रमण गरिरहेका छन्।
1: अब खेल समाचार। आईसीसी विश्वकप लिग टूका शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका आज प्रतिस्पर्धामा उत्रिँदैछन्। कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान 9:30 शुरू हुने खेलको विजेता टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बन्नेछ। अहिले टस जितेको स्कटल्याण्डले पहिले ब्याटिङ गर्दैछ। स्कटल्याण्ड 31 खेलमा 38 र अमेरिका 26 खेलमा 36 अंक जोड्दै पहिलो दुई स्थानमा छन्। स्कटल्याण्डले 5 खेल, अमेरिकाले 10 खेल खेल्न बाँकी छ। सन् 2024 शुरू भएको लीग टूको 3 वर्षीय साइकलमा एउटा टोलीले 36 खेल खेल्नेछ र सर्वाधिक अंक जोड्ने टोली विजेता बन्नेछ। उपाधिको लागि हाललाई स्कटल्याण्ड र अमेरिका मात्र दावीदार देखिएका छन्। स्कटल्याण्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान 2 रनको अन्तरले पराजित गरेको थियो। त्यसपछि टोली बिहिबार नेपालसँग 6 विकेटले पराजित भयो। स्कटल्याण्डपछि अमेरिकाले अर्को खेलमा नेपालसँग 9 विकेटले पराजित भएको थियो।
0: अब मौसम। आज कोशी, बागमती, गण्डकी सहित मध्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै नेपालको पूर्वी भागमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभावले काठमाडौँ उपत्यका सहित देशको पहाड़ी र हिमाली भूभागमा बादल लागेको छ। केही प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा पनि भइरहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा भइरहेको छ। उक्त प्रणाली पूर्वतर्फ सर्दै गएका आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मध्य प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले बताएको छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभाको बैठक आज पनि बस्दै निर्वाचन सम्बन्धी दुई विधेयक प्रस्तुत हुने।
0: हुम्लामा बाढ़ीले स्कूल र गोठहरू बगायो। भेड़ा बाख्रा र खेतीयोग्य जग्गामा पनि क्षति। विवरण संकलनमा समस्या।
1: भारतले ट्रकै पछि परीक्षण अनिवार्य गरेपछि नेपाली चिया निर्यात ठप्प। उद्योग संकटमा परेको भन्दै किसानहरू चिन्तित।
0: रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति शी बीच भेटवार्ता। रूसी ग्यास चीन पुर्याउने पाइपलाइन बारे महत्वपूर्ण सम्झौता हुने।
1: र विश्वकप लिग टूका शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाको खेल आज।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संसार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संसार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
6: ल नहोस् छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
7: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिए मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू,
8: नयाँ पुराना नम तथा छालाको दाजको उपचार,
7: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
8: कपाल झर्ने समस्या,
7: छालाका संक्रमित रोगहरू जस्तै लोटो घाउ खतिरा,
8: टाउको तथा शरीरको चाया,
7: बुढेसकालमा छाला चिलाउने रोग,
8: विभिन्न छालाका पुराना

0: ਦਿਨ ਤੋਂ ਮੈਂ ਗਰੀਬ ਸਾਂ।
1: ਸਾਡੇ ਦੁਨੀਆਂ ਦਾ ਮਨ ਹੈ ਤਾਂ ਪਤਾ ਕਰ ਲਿਆ ਵੀ ਉਹ ਜਿਸ ਡਾਕਟਰ ਸ਼ੋਰਾ ਦੈਨਿਕ ਫਿਰ ਐਕਸਰੇ ਤਥਾ ਐਨੋਮਲੀ ਸਕੈਨ ਸੇਵਾ ਰੋ ਦੈਨਿਕ ਕਿਸੇ ਵੀ ਗੁਰਸਤਰੀ ਲੈਬ ਰੋ ਫਾਰਮੇਸੀ ਸੇਵਾ ਲਈ ਨਾ ਸਕਨ ਹੋਨੇ ਥਾ।
0: ਇਸ ਪਰ ਜਾਣਕਾਰੀ ਦਾ ਇਹ ਸੰਪਰਕ 0564410033 98178787।
1: ਵੀਰੇਂਦਰ ਸਾਸਤ ਕਲੀਨਿਕ ਸੁਖਰਾਵਾਂ ਦੇ ਚਾਰ ਦੁਲੇ ਗੌਂਡਾ।
2: गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डराले रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपिल।
4: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सङ्ख्यामा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात घुरा र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। ठुलो ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नबुझेर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस बुलेगौडा। फोन 065-90-065, मोबाइल 98-66-34-372।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घरमा के बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: राष्ट्र खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
5: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 065-571-479 र 98-560-62-65।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
8: हजुर, घर निर्माण, बाटो, नडा, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98-510-88-461 र तिजन गुरुङ 97-045-40-900।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयबाट सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टुला आयुर्वेद तथा फर्टिलिटी सेन्टर गौरपाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु विराजन आगामी जेठ 9 गते शनिबार वरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 065-414-2735, मोबाइल 98-678-1887।
9: आज पनि भाटो आयो के हो कि तिम्रो पाइला, राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बढ्छ, परेर मात्रै भयो।
9: नरिसौ न त, लो बरु हिँड, कहाँबाट
10: केही आउँदैन क्या अरे दुलैवाडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
11: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा लक्ष्मीनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683506 कविता श्रेष्ठ सम्पर्क 0654100055 र 9846688817
13: साँच्चै मोहनले लगाएको बुढा मेरो प्यान मन त्यतै मात्र छ हजुर पनि सबैको घरको झ्याल ढोका खाता त्रिकोण चौपाट अनि किचनको डेकोरेसन दराज पलङ लोगा टेबल सोफा सेट एकपल्ट हेर्नु भएन त जे हेरे त्यही मन बनाउने खालको छ
14: कहाँ बनाएछन् र हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
13: हुन्छ नि गुरु पहिलाबाट रहेको सुदीक्ष फर्निचर उद्योगले बना पारे न पसारा भएको छ न त ढिलाइ भएको छ बेसी भएर बनाएको पनि
11: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बल्ला सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौडाधारा पञ्चमरी स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9841435622
15: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँच्नु त हो नि मान सम्मान इज्जत बढेको
16: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसारी पसल खोजौला नि
15: सहजा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकले उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा मुसान्जा धनलक्ष्मी सुनसारी पसलको पुरस्कार गरेको छ
17: यहाँ विभिन्न रोपहरूका गर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
18: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना
19: यहाँ बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
17: चाँदी पसल शुक्ला गण्डकी टिम दुलेगौडा दूरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर राम विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9871769
20: हजुर बाले आँखा बचेर धमिलीले भयो भन्नुभएको मैले भइसक्यो मेरै आँखा पढेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रजी कहाँ पाइन्छ होला त
12: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा तयार चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्य शर्मा ठकुरी 9855041422 दिपेश मल्ल ठकुरी 9855041420 दीप मल्ल ठकुरी 9460141530
21: तर कहाँबाट सुरु गर्ने भनेर अलमारीमा हुनुहुन्छ
22: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
21: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
22: हो र के खास छ त इलाइट सिएमा
21: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ट्याकर्स क्लास छुट्यो भने पनि टेन्सन छैन
22: ओहो लोकेसन
21: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-184-65-37
22: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
23: सुन्न न श्रेया यो चाया पोतो डन्डी फोडा एलर्जीले मेरो अनुहार नै
22: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
23: कहाँ
22: गन्दगी मेडिकल हल
24: हौ
5: गंदगी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको 24 कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्गलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्ने बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826।

0: कार्यकर्ता संध्या पौड़े, श्वेता ढुंगाना, प्रमीक्षा राणाभाट, कृष्णा परियार या मल्लिका तमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि।
1: इंजीनियरिंग तर्फ सुमित पोखरे, प्रीतम आचार्य और लक्ष्मण आले तथा सीएसआईटी में सुमन गुरुंग और सबिन गुरुंग को उल्लेखनीय सफलता। बीबीए बीएचएम लगायत विभिन्न क्षेत्र में विद्यार्थी को उत्कृष्ट उपलब्धि।
0: केवल पढ़ाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइंस, होटल मैनेजमेंट तथा कंप्यूटर लैब, व्यवहारिक एवं अनुसंधान मुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउंसलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम।
1: फुटसल में हिसान कार्ड की विजेता, गंडकी स्तरीय प्रतियोगिता में सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय हैंडबल प्रतियोगिता में तेसरो स्थान।
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका 38 स्थित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो त्यही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुखको सूचना, आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दही बालबालिकाको छिन्न भएको मन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दही बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौ। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौ। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: जति बेला पनि तलबाट जान्छौ होइन, किन मनाउँदै
10: मनाउँदै बुढा, मेरो प्राण मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खाता, त्रिकोण, स्टपर्स अनि किचनको डेकोरेसन, दराज, पलङ, लोगे, टेबल, सोफा सेट एकपटक हेर्नुभयो त जे हेरे त्यही मन बनाउने खालको छ।
9: कहाँ बनाएको छ र हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हो, पोलरामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको अरे, न पसारिदिएको छ न त धुलाले राखेको छ, वर्ष भएर बनाएको पनि।
11: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बल्ला सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवाधारा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98 41 35 622।
12: ए सन्दीप यता नजिकै रामदारी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप्पा झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आज पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सन्दीप
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सन्दीप खुल्ला जङ्गलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
14: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98 028 28 8 10 98 028 28 8 11 98 028 28 8 16
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा ऊर्जा श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
15: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
16: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नगढुङ्गा पोखरा फोन 061-582-7785 र 582-7809
17: भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
18: हामी कहाँ स्यामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी
17: भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीको साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
11: एमसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भरमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एमसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
17: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो हुने सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। स्यामसङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
19: सिद्धार्थको बिचमा
20: प्रोपराइटर सुधीर श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
21: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरनयुक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिन्छ।
22: रगतको कमी
21: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले झुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
22: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
21: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
22: यसबाट बस्न के गर्छ मिस?
21: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
22: यो चक्की कहाँ पाइन्छ मिस?
21: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
23: अन्त

0: Bazan.
1: Ano ka? Kasmet pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa
0: pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa pa
1: जान बना भाई सकियो और इसमें गाड़ी को फोन को मारे को मारे हो जान क्या ही समस्या है कि क्या है
2: ये बात तो बनी कौन बन सा खाता खुलती है ये दुलार है नया गाड़ी बनी बदला बदला है मतलब जाके बदला बनी ये बनी है ना
1: समस्या तो है ना सनी बनु सारा नाम को खोजने होता और ये दुलार वाला को था का आरोज को आज में कार की ऑटो वर्कशॉप एंड कार वॉश खुला को था नहीं तेल बना लेना दुलार में मार देना ना जून सुखे गाड़ी मार मार गाने का हाइड्रोलिक जैक द्वारा गाड़ी धोने व्यवस्था रहे सनी
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वाचको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलगौडा प्रभु ब्याङ्क भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373375 र 9861553557
4: सोच शुद्धताको प्रतीक तपाईँको मिलवर्गको लागि सही ठाउँमा लगाउनुहोस् भन्ने हामी चाहन्छौँ
0: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा
4: पोषण आभूषण सुनसादी पसल दुलगौडा पश्चिम बजार
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सबै गहना खरिद बिक्री तथा साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षदेखि विश्वास सिद्धि आएको ओम पोषण आभूषण सुनसादी पसल शुक्ला डम्बी 4 दुलगौडा भित्री बजार प्रोपर्टर भूज बहादुर सुनार
6: मोबाइल 9800585337 र 9800665159
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
6: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
7: हजुर सिपिल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
0: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप नजर प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिला लेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
7: प्रोपाइटर गोविन्द सिग्देल फोन 9850-28543 र 9840-00787
8: घर बनाउन त सुरु गर्दा पैसा भए पनि तनाइ भए तनाउँछ के गर्ने कसो गर्ने कहाँ गर्ने के गर्ने के भयो दाई पैसा भएपछि नि के को तनाव हो र हेर भाइ घर बनाउन सुरु गरेको कहिले कुन पसलमा कहिले कुन पसलमा दुल्दा दुल्दा हैरान भएको छ
1: ल भाइ पैसा भएपछि त बुद्धि नराम्रो हो नि दुलडाँडाको छापाहरू सपाटमा जानुहोस् न जगदेखि झलनसम्मका सबै सामान एउटै ठाउँमा मुनि पाइन्छ उच्च स्तरका छ सिमेन्ट रङ सेनिटरी फिटिङ जस्ता पाटा
6: सम्पर्क गर्न सकिनेछ
0: झापा

0: दुखाने हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर भोग रोका अहिले गण्डकी मेडिकल कलेज पोखरामा पृथ्वी चोकमा आउनुभएको छ।
1: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन।
2: Thank you.

0: की आयुर्वेद प्रेरणा दृढ़ रहेगा। पुनः महर्षि आयुर्वेद प्रेमा पहिले भएको स्थानबाट केही माथि नजिकै रिडी कुमारी स्पर्श संघको सेटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको हर्ष जानकारी गराइन्छ।
1: सूचना शुक्ल गण्डकी चार दुई गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको एमएम आभूषण उद्योग बाहिर भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मन बहादुर सुनार 98253519122 98058008
2: घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, फ्लोर, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ रमेश भुजेल, फोन 98532475 र 98011375477।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
6: हेर्न कान्छे, यति मिठा पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा पञ्चमुनि स्कुलको अगाडि, शिकेन्द्र फ्रेस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ली।

0: विकास बैंक पछाडी यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811566136।
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाबुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्स को साथ में
0: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
0: नमस्कार, रेडियो धोरबाराही 103.8 MHz को बिहान 10 बजे को धोरबाराही हाइलाइट्स में अशोक विश्वकर्मा का स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन में पनि www.radiodhorbarahi.com.np मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्स में अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आज बिहान 11 बजेबाट शुरू हुने बैठकमा मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा मतदाता नामावली विधेयक 2083 पनि मन्त्री गौतमले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभारी गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगतै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पदभारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभारी समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो। त्यस अगाडि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असारको 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाखको 6 गते अदालतको न्यायाधीश हुनुभएको थियो। नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठको 27 गतेदेखि 2072 साल मंगिरको 26 गतेसम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असारको 4 गतेसम्म हुने जनाइएको छ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुना मुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुना मुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छोड्न आदेश भएको छ। यसको लिखित आदेश पनि आउन बाँकी रहेको छ। चालू आर्थिक वर्ष 2082-83 को वैशाख मसान्तमा नेपालको कुल सार्वजनिक ऋण दायित्व 29.75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल राष्ट्रिय उत्पादनको 45.08% हुनाउँछ। चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 26.74 अर्ब 4 करोड़ रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानी सहित थप 3.99 अर्बले वृद्धि भएको हो। हाल कायम कुल ऋण मध्ये वैदेशिक लगानीको हिस्सा 53.57% र आन्तरिक ऋणको हिस्सा 46.43% रहेको छ। तनहुका स्थानीय तहमध्ये आबु खैरनी गाउँपालिकाको सबैभन्दा बढ़ी बेरुजू रहेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को विवरण अनुसार जिल्लामा सबैभन्दा बढ़ी बेरुजू आबु खैरनी गाउँपालिकाको रहेको छ। सबैभन्दा कम बेरुजू भीमहरू नगरपालिकाको रहेको छ। आबु खैरनी गाउँपालिकाको 3.36% बेरुजी छ भने उक्त आर्थिक वर्षमा गाउँपालिकाको 4,02,19,000 बेरुजू रहेको छ। त्यस अवधिमा 1,19,80,48,000 को लेखा परीक्षण गरिएको छ। भीमहरू नगरपालिकाको बेरुजू भने 0.31% मात्र रहेको छ। नगरपालिकाको 1,53,74,07,000 को लेखा परीक्षण गरिएकोमा 47,06,000 बेरुजी देखिएको छ। यस्तै व्यास नगरपालिकाको 3,19,61,94,000 को लेखा परीक्षण गरिएकोमा 9,54,82,000 घिरिङ गाउँपालिकाको 94,43,93,000 को लेखा परीक्षण गरिएकोमा 91,35,000 देवको 1,06,88,97,000 को लेखा परीक्षण गरिएकोमा 1,43,55,000 बेरुजी देखिएको छ। यता शुक्ल गण्डकी नगरपालिकाको 2,37,23,55,000 को लेखा परीक्षण गरिएकोमा 4,75,32,000 रेसिङ गाउँपालिकाको 1,23,04,03,000 को लेखा परीक्षण गरिएकोमा 1,52,32,000 भानु नगरपालिकाको 2,09,02,75,000 को लेखा परीक्षण गरिएकोमा 4,06,36,000 मन्दिपुर गाउँपालिकाको 1,10,66,40,000 को लेखा परीक्षण गरिएकोमा 3,05,84,000 नगरपालिकाको 1,29,16,31,000 को लेखा परीक्षण गरिएकोमा 2,40,44,000 बेरुजू देखिएको छ। आगामी आर्थिक वर्षको बजेटमा नयाँ र महत्वपूर्ण पूर्वाधारका योजनाहरू समेट्न हालको बजेट सिलिङमा कम्तीमा 1 अर्ब रूपियाँ थप गर्नुपर्ने गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द भाटी नेपालीले बताउनु भएको छ। मन्त्रालयले आगामी वर्षको बजेटका बारेमा प्रदेशसभा सदस्यहरूसँग गरेको छलफलमा मन्त्री

तारामा स्पष्ट गर्नुभयो। माध्यम प्रतिनिधिले भन्नुभयो, हाइवे प्रोग्राममा 30 करोड़को 6 अर्ब 68 करोड़ रूपियाँ मात्र हो, जम्मा 7 अर्ब 33 करोड़ रूपियाँ त अनिवार्य दायित्व र पुरानो ठेक्का पट्टाकै लागि खर्च हुने देखिन्छ। हालको सिलिन्डर 1 अर्ब रूपियाँ थप भएको मात्र प्रदेशको महत्वपूर्ण सड़क र पुलको नयाँ योजनाहरू अगाडि बढ़ाउन सकिने नेपालीले बताउनुभयो। नेकपा एमाले पनि सहभागी हुने भएको छ। कांग्रेस नेतृत्वको सरकारले समर्थन गरेको नेकपा एमालेबाट सरकारमा मन्त्री भनेको रहेका थिए। नेकपा एमालेका बीसीकेपी शर्मा ओलीले शीर्ष नेताहरूसँग गरेको छलफल पछाडि मधेस सरकारमा एमाले पनि एन्ट्री हुने निश्चित भएको छ। एमालेका मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले मधेस प्रदेशमा 3 दल एक भएर अगाडि बढ़ने छलफल अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। तर अन्य मधेसवादी दललाई पनि सँगै लिएर अगाडि बढ़ने विषयमा कुरा भइरहेको उहाँले बताउनु भएको छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले प्रतिपक्षी दलहरू एक ठाउँमा आउनुपर्ने निष्कर्षसहित 3 दलीय गठबन्धन बन्न लागेको उहाँले संकेत गर्नुभयो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दैनिक जसो विभिन्न सरकारवालाहरूसँग छलफल र बैठक गरिरहनु भएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी, कास्की प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका नेता सहित सर्वपक्षीय बैठक राखेर राख्नुभएका मेयर आचार्यले त्यसको 2 दिन अगाडि सल्लाहकार परिषदको पनि बैठक डाकेर छलफल गर्नुभएको छ। सदस्य सल्लाहकार समिति बनाउनु भएको आचार्यले तेस्रो पटक सल्लाहकार सहितको बैठक बोलाएर सहित खोज्नु भएको हो। मेयर आचार्यले बैठक किन गरिरहनु भएको छ? मेयर आचार्य भन्छ, पोखरा बसपार्कको समस्या हल गर्नै पर्नेछ। फिर्के खोला क्षेत्रभित्र बनेका संरचना हटाउनु पर्नेछ भने फेवातालको मापदण्डलाई पनि टुङ्गमा पुर्याउनु पर्नेछ। मेयर आचार्यले पोखरा व्यवस्थित बनाउन यसअघि चालेको धेरै कदमहरू सफल भएका थिएनन्। अण्डरग्राउण्ड पार्किङ गर्ने विषय होस् वा पोखराको सड़क किनारबाट पार्किङ हटाएर व्यवस्थित गर्ने विषय होस्, उहाँको प्रयास सफल हुन सकिरहेको छैन। चालू आर्थिक वर्ष 2082/83 वर्षमा सहायता रूपियाँको कुल सार्वजनिक ऋण प्राप्त 29.75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। यता कृषि तथा कृषि वैज्ञानिक वातावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले मल अभाव भएको दावी गर्नुभएको छ। मध्य पूर्वको ध्वन्दका कारणले मल आउने ढिलाइ भएको बताउँदै उहाँले स्ट्रेट अफ हर्मुजमा रहेको अवरोध खोल्ने बित्तिकै चिन्ता गरिएको 7,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो पूर्वका कारणले विगतका वर्षभित्र रहेर मलको भाव बढेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारित रासायनिक मलको विकल्प जानुपर्ने र किसानलाई सकेसम्म पारम्परिक मलको उपयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। गण्डकी प्रदेश सभाको बजेट अधिवेशन हिजोको 11 बजे सोमबारबाट शुरू हुनु भएको छ। मन्त्री परिषदको सिफारिशमा प्रदेशका प्रमुख डिल्ली राजभट्टले मंगलबार अधिवेशन आह्वान गर्नुभएको हो। जेठको 11 गते अपरान्न 2 बजेबाट अधिवेशन आह्वान गरिएको छ। जेएनजी आन्दोलनका क्रममा मणिपुरमा रहेको प्रदेश सभा सचिवालय ध्वस्त भएपछि यसपटकको अधिवेशन पोखराको माओवादी स्थित कृषि भवन व्यवस्था तथा सहकारी मन्त्रालयको सभामा हुनेछ। प्रदेश सभाको सचिवालय रामगढ स्थित तत्कालीन पशुपक्षी तथा मत्स्य विकास प्रदर्शन भएको कार्यालयमा सारिए पनि त्यहाँ सभा तयार भइसकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतको मध्य प्रदेश स्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा मेडिकल रेस्क्यू उडान भएको छ। यस एयरलाइन्सको जहाजले हिजो दिउँसो 3:09 पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोधा रिग्मी सुवेदीले जानकारी दिनुभयो। शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत पोखराबाट स्वदेश लगिएको हो। विमानमा 1 जना बिरामी, 3 जना स्वास्थ्य कर्मी र 2 जना परिवारका आफन्त गरी 6 जना रहेको पोखरा विमानस्थलले जनाएको छ। पोखरा नयाँ दिल्ली स्थित सबै मेमोरियल अस्पतालमा उपचार भइरहेको श्रीवास्तवलाई
स्वदेश लगेका हुन्। स्याङ्जाको भागुत नगरपालिकामा लगभग 5-4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रतिबन्धित विभिन्न लागू औषध नगद र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा ओडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले बिरकुट नगरपालिका दुईमा गरेको खोजतलासमा 4 जनालाई पक्राउ गरेको हो। पक्राउ परेका ब्रुपे परेका 4 जना विरूद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढ़ाएको बताइएको छ।

0: घोषणा गरेको छ। इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पुर्याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले अमेरिकाले यो कार्यवाही गरेको जनाएको छ। नयाँ प्रतिबन्ध अन्तर्गत 50 भन्दा बढी कम्पनी व्यक्ति तथा 3 व्यक्तिहरूलाई लक्षित गरिएको छ। अमेरिकाले तीन सबैको इरानलाई विद्यमान अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न तथा अरबौं खर्च गरेको अवैध आमदानी गर्न सहयोग गरेको आयोगले जनाएको छ। यसको प्रभाव विश्वव्यापी तेल बजारमा समेत देखिन सक्ने विश्लेषण गरिएको छ। विश्वकप लिग दुईमा बुधबार आज तारिकाको शीर्ष स्थानमा रहेको अमेरिका र स्कटल्याण्ड भिड्ने भएका छन्। अमेरिका र स्कटल्याण्डको खेल कीर्तिपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा बिहान 9:30 बजेबाट शुरू हुँदैछ। 36 खेल खेलेको अमेरिका 36 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ भने 31 खेल खेलेको स्कटल्याण्ड 38 अङ्क सहित शीर्ष स्थानमा रहेको छ। उपाधि जितमा रहेको इमाली र स्कटल्याण्ड दुवै देशका लागि आजको खेल महत्वपूर्ण रहेको छ। यस खेलमा स्कटल्याण्डले जित्दा तल्लो स्थानमा रहेको क्यानाडा, नेपाल, नामिबिया, न्यूजील्याण्ड लगायतको टीमलाई राहत हुन सक्छ। अर्को टीमको जोडिसकेको स्कटल्याण्ड शीर्ष चरणमा पनि पक्का रहेको छ, जसले अब लीग चरण दुईमा 5 खेल खेल्न बाँकी रहेको छ। 26 खेल खेलेको अमेरिकाले भने अझै 10 खेल खेल्न बाँकी रहेको छ। 27 खेल खेलेको नेपालले भने 2 अङ्क मात्रै रहेको छ। नेपाल अहिले 5 औं स्थानमा रहेको छ। अर्को खेलमा नेपालले त्रिवेणी मैदानमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा अमेरिका विरूद्ध लगातार जित निकाल्दै नेपाल 2 अङ्क जोड्ने दाउमा रहेको छ। समाचार कक्षका सम्पूर्ण युनिट सँगै म पनि बिदा हुने आज्ञा चाहन्छु। रेडियो धर्मराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको वरिपरि गाउँटोलको कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौँ।

यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा, यस्तो राम्रो द्वार टेबल अनि यो कहाँबाट ल्याएको तिमीले।

तपाईँको आज जानुहोस् अनि यति भइसक्यो जानकारी मात्र नपाएर अल्पत्र पाइन्छ।

र 98 4 68 53 522

0: ಒಳಗೊಂಡ ಬಾಡಿಗೆ ಸಂಘ
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562665।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98563218, 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार
3: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
3: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
7: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
3: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129, मोबाइल 98560131353।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
0: ओहो बाबुजू नमस्कार, स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त,
8: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
0: केमा बानी पार्नुहुन्छ हो बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
8: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
0: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
8: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
9: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
14: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
15: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
16: इट्स टाइम फॉर कॉलिंग टाइम
15: ओनली ऑन रेडियो ढोरबाराही

गुड मर्निङ दर्शन नमस्कार स्वागत कार्यक्रम कलिङ टाइममा तपाईँले हामीलाई रेडियो ढोबराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै www.radiodhobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ र म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। अब ठिक 12 बजेको टाइम चेकसम्म यहाँहरूसँग हुनेछु भन्दै त्यसै गरी कार्यक्रम प्रायोजक रहेको छ ओमे बाबु सुन सुनसादी पसल दुलेगौड़ा भने प्रोपाइटर रहेको छ मिनबहादुर सुना र प्रोग्रामको प्राइस स्पोन्सर गरेको छ योर सिंगापुर फेन्सी एण्ड ज्वेलरी सपले भने प्रोपाइटर हुनुहुन्छ आर्य कुमार श्रेष्ठ र हप्ताको साथै दिन सर्वक श्रृंखलाको साथमा हरेक दिन एउटा नयाँ श्रृंखलाको साथमा यहाँहरूसँग उपस्थित हुने गर्दछौ भने आज वेडनेसडेको एपिसोडमा रहेर हामीहरू ड्रामा गर्नेछौ र सुनेपछि सर्वसर्वी सुने सुनेको बाटो भएर ड्रामा गर्नको लागि यहाँहरू आउन सक्नुहुनेछ। यहाँहरू आफैले टपिक लगाएर ड्रामा गर्न चाहनुहुन्छ भन्ने पनि सक्नुहुनेछ भन्दै अरूहरूसँग कुनै टपिक छैन भने म आफै पनि एउटा टपिक राखेर त्यसमा पनि हामीले आज ड्रामा गर्नेछौँ भन्दै कार्यक्रमको पहिलो समय कोसेली सर्वीहरूको लागि एउटा निकै लागिरहेको छु र त्यसरी सोध्नु साथी गीतको टाइटल रहेको छ हे साइला जसमा आवाज रहेको छ अर्जुन र दक्षिण इन्डियाको भने स्वीकार्नु होला यो सुन्दर सङ्गलाई है त

साथीहरूले कार्यक्रममा यो निकै मिठो सङलाई सिकाउनु भयो होला भन्दै श्रोत साथी आजको एपिसोडमा रहेर हामीहरू चाहिँ ड्रामा गर्नेछौँ र सुनेपछि सुनेको बाटो भएर ड्रामा गर्नको लागि यहाँहरू आउन सक्नुहुनेछ र हाम्रो टेलिफोन लाइन पनि एकदम मजाले खुला रहेको छ भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ गोठालो जाँदा भने स्वीकार्नुहोला।

हजुर श्रोता साथी, गोठालो जाँदा लागेको माया निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै त्यसै गरी श्रोता साथीहरू आशा रहेको छ यहाँले कार्यक्रमलाई अन्तिमसम्म सुनेर मनोरञ्जन लिनुहुन्छ होला भन्दै आजको श्रृंखलामा रहेर हामीहरू ड्रामा गर्नेछौ र ड्रामा गर्नको लागि 0-45-42-00 बाटो भएर आउन सक्नुहुनेछ कार्यक्रममा भन्दै त्यसै गरी श्रोता साथीहरू टेलिफोन लाइन पनि मजाले खुला रहेको छ, श्रोता साथीहरू आउँदै गर्नुहोला भन्दै त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै हामी सुन्नेछौ र गीतको टाइटल रहेको छ सरर र आउँदै गर्नुहोला 0-45-42-00 बाटो भएर है त

साथी कार्यक्रम सिङ्गर सङलाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने चाहिँ हामी विषयतर्फ जानु बेला हाम्रो भइसकेको छ र त्यसै गरी विषयतर्फ जानुपर्दा कार्यक्रमलाई दुःखको आवाजमा सजिएको चमेली गीतको टाइटलमा रहेको सङलाई राख्दै 11 बजेको टाइटलतर्फ फेरि पनि यहाँहरूसँग हाम्रो पुनः भेट हुनुहुन्छ।

0: हरेक चाहिँ जानकारी गराइन्छ।
1: आफ्नो
0: सुरक्षित गर्नुहोस्।

0: कभी ना इसको असर मत कत हो
1: ए प्रदेश हेर दादी दिन पनि आइसक्यो घर भाडा बनाइ हाल्नु पर्ने दिदी पनि हिँडेको छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
0: ल बिहेको घर भाडा बनाउन पोखरा नै जानुपर्छ त यही धनेवाडाको बन्की रोचकमा पनि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनसादी पसल हो त्यहाँ जाउ न तिमीले जस्तो खोज त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालमा छुट पनि पाइने रहेछ सबै सुन्दर यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गर्गना

0: झुकिनु होला नि
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
0: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
1: ए ल ल
2: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
2: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33

0: पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको एमएम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपराइटर मन बहादुर सुनार 9852 9922 9850 58 र 9840 2046।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस पोखरामा
4: पद्म

0: हजुर
1: हजुर हजुर सुन्दरले अबदेखि चाहिँ म अब ख्यालमा पनि राख्नेछु. अब टाइम त अब त्यस्तै हो त नि, अब आफ्नो पनि कति धेरै टाइम हुन्छ कति टाइमले चाहिँ हेर्ने त नि. अब मैले पनि अब ठिकै छ नि त, म अब दिदी पहिले गएर चाहिँ आउँदै गर्छु. हुन्छ दाजु, हुन्छ दाजु हस्. हुन्छ अबदेखि चाहिँ म आउँदै गर्छु, फोन पनि गर्दै गर्छु. अब यसरी मलाई चाहिँ मारेको होइन हजुरलाई, अब मैले गरिब माइती भनेर चाहिँ हेपेको होइन. अब आफ्नै टाइम पनि हुन्छ नि त, अब मेरो पनि आफ्नै टाइम हुन्छ, आफ्नो बालबच्चाहरू पनि छ, उनीहरूलाई पनि हेर्न पर्यो, टाइम दिनु पर्यो. अब के गर्ने त, अब यस्तै त. अबदेखि चाहिँ म हजुरहरूलाई पनि फोन गर्छु, आउँदै पनि गर्छु नि त. हस् हुन्छ दाजु, हसन सर अर्जुन थापा हर मैले कुराकानीको साथमा धेरै धेरै धन्यवाद आज ड्रामा गरिदिनु भएकोमा है त.
0: हुन्छ हुन्छ, धन्यवाद.
1: हजुर सर, धन्यवाद अहिलेको लागि भने चाहिँ हामी चुकिन्छ है त. हजुर नमस्ते नमस्कार. हजुर उहाँ बोल्दै हुनुहुन्थ्यो, अर्जुन थापाजी बोल्दै हुनुहुन्थ्यो. निकै नै हरमाइलो श्रृङ्खलामा चाहिँ उहाँले ड्रामा गर्नुभएको थियो. दाजु बहिनीको विषयमा चाहिँ आज हामीले ड्रामा गर्यो भने श्रोता साथी यहाँहरू पनि यसै गरी आउन सक्नुहुनेछ. 0541 40 40 00 को बाटो भएर ड्रामा गर्नको लागि भने, त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ मायाले बोलेको स्वीकार्नुहोला है त.

हजुर सदा साथी भाइहरूले बोलेको टाइटलमा रहेको यस सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पछि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो निकै नै मिठो भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने चाहिँ हामी फेरि पनि कार्यक्रमको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ र फेरि पनि विश्राम पूर्व जानु अघि चाहिँ लैटौ लैटौ टूमा रहेको यो सुमधुर संघलाई राख्दैछु यो संघलाई राख्दैछु भने स्वीकार्नु होला भन्दै आउँदै सुन्दै गर्नुहोला रेडियो ठोबराई 103.8 मेगाहर्ज हाइट।

0: This is Radio Dhorbarahi 1.8 megahertz.
1: संसारी
2: पसल भएपछि त भैयालाई बुढा छापावाला छाका गहना राशि अनुसारका पत्थर जडा हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि स्रोत विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी शाखाको
3: यहाँबाट खरिद गरिएको पाउँदा यहाँ बिक्री तथा उचित मूल्य पाउनेछ।

0: नमस्कार हजुर साहब, के तपाईँ त पाइल्सको अपरेसन गर्ने हस्पिटल बन्द गर्नुभयो? तपाईँ त ठिकै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: के भनौँ, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि भन्छ।
0: अच्छा, ध्यान मेरो बुढीको पित्त थालीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि सर। मेरो बुढी त थम्थम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त।
2: हजुर,
0: चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूमि सैनिकको लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूमि सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
4: साथै ओपिडी सेवा आइतबारदेखि शुक्रबार दिनमा 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
5: मम्मी, भोक लाग्यो, खाजा खाम न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बिजी मोमो हाउस, दुलीगौडा हेल्पस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: ए, गर्मियामा आयो हजुर, सुकी त त्यो घाँस बनमा आगो लाग्यो भने जीव जन्तुको उल्लास, वनमा आगो लाग्यो भने वन जङ्गलमा खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिरा मार्छ, आगो लाग्ने डर आफ्नो आफ्नो आफै रक्षा गर।
9: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
10: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक नगरकोट 4 दुलेगौंडा फोन 0 मोबाइल 98 6 78 1 3 8 3 87।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
0: अध्ययनको सफलता तथा सार्थक सुविधाको आयु इन्जिनियरिङ सफलताको
2: सफलता

0: Asia, Arab Emirates, America, Australia, Japan, Korea,
1: पानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसा पानी अनि बिचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो
2: कुरियर। यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मध्यम चिसा पानीका लागि संयुक्त तेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
4: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य प्रेसको तुलनामा यहाँ पुरस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166034372।
6: पोखराको
7: पोखरामा कक्षा 11 विज्ञान व्यवस्थापन तथा
6: सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
7: पोखरा फोन नम्बर 061-578-0053 र 061-558-5595।
8: This is Radio Dhurbarani, 103.8 megahertz.

अहिलेको लागि भने प्रोग्राममा फेरि पनि आउँछ अर्को सुमधुर भाकालाई र त्यसको साथ हाम्रो श्रोता साथीहरूलाई आवाजमा सजिलो सङ्गलाई राखिरहेको छु स्वीकार्नुहोला है त।

अहिलेको लागि भने फेरि पनि प्रोग्रामको एउटा अर्को विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ भन्दै विश्राममा जानु पूर्व चाहिँ कार्यक्रममा उनको प्रीति टाइटलमा रहेको संग्रह राखिरहेको छु, जसमा आवाज रहेको छ नारायण राई माझी रचना रिमल र प्रवीण बेडवालको भने यो सुमधुर संघलाई स्वीकार्नुहोला भन्दै सुन्दै गर्नुहोला रेडियो ठोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा पाँचको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना.
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ.
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्.
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ.
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ.
4: मेरो परिवार स्वस्थ छ, खुशी छ. मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुशी आउने आशा छ. सानो कल्पना पनि गर्न चाहन्न. उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ. उनलाई कम्पना आएर मुठा परेकी थिइन्. तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ. म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ.
5: बेसरी टाउको दुख्नु, आँखा तिर्मिराएर धमिलो देख्नु, हात नसुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्. यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं.
4: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो.
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश.
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्. प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट. विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं. तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि.
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ. प्रोप्राइटर रमेश भुजेल. फोन 9856032475 र 9801032475.
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
11: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ.
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा. साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ.
11: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको.
10: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै.
11: प्रोप्राइटर दुर्गामान श्रेष्ठ. सम्पर्क 9843161209 र 9801421718. आजै सम्पर्क गर्नुहोस्.
12: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो.
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो. केको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ.
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ.
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि. यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ. साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्.
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136.
0: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर सबैप्रति पाँचिन्दु विश्राम लगतै फेरि पनि प्रोग्राम कलिङ टाइममा पुनः स्वागत गर्दछु भन्दै श्रोता साथी आजको एपिसोडमा रहेर हामीले ड्रामा चाहिँ गर्यौं र श्रोता साथीहरू पनि सहभागिता जनाउन आउनुभएको थियो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै त्यसै गरी श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ कति बजे समय तिर्सना गुरुङका आवाजमा सजिएको सुमधुर सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत यहाँहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा त हाम्रो भेट हुने नै छ भन्दै नमस्ते नमस्कार हेभ अ गुड डे हाइता।

0: This is Radio Dhor Barahi 102.8 MHz.
1: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9860613195 र 9847153368।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
3: यही जेठ 9 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
4: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
4: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
3: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
6: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
7: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0865414377, मोबाइल 9856043343।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? दुलेगौंडा बजारको हेल्पमा खुलेको छ भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा,
10: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
12: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुपजोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
13: अब लोकलै खोज्नु भएको भने युनिक मल्टी शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्ला पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810 98028 28816।
1: आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
14: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
15: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा जापानी श्रम संस्कृति पार्टीको विरोध, सरकार गैर जिम्मेवार बनेको आरोप, सुकुम्बासीहरूको व्यवस्थापन गर्न माग।
0: कनिष्ठ न्यायाधीश प्रधान न्यायाधीश बनेर आएपछि सर्वोच्चमा खटपट, सपना प्रधान मल्ल 20 दिन विदामा।
1: ठोस कार्यतालिकाको अभावमा दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन अलपत्र, अन्तिम परीक्षणको लागि स्थानीय तहले दबाव बढ़ाउँदै।
0: पुटिनको भ्रमणले रूस र चीनको सम्बन्ध नयाँ उचाइको दावी, पश्चिमाको विश्वव्यापी एकतर्फी प्रभुत्व विरूद्ध एक ठाउँमा उभिन सहमत।
1: र मलेसिया टोल नेपाली महिला क्रिकेट टोलीको संघर्षपूर्ण जीत।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नु पर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि खर्च बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल 20 दिनका लागि विदामा बसेको बताउनुभयो। यसअघिका प्रधान न्यायाधीश प्रकाश पान सिंह राउत 65 वर्षे उमेरले अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। तर संवैधानिक परिषदले आफूभन्दा जुनियर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो। शर्माले हिजो संसदीय सुनवाईको प्रक्रिया सकेर हिजो नै पदभार ग्रहण गरिसक्नु भएको छ।
1: श्रम संस्कृति पार्टीका सांसदहरूले आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक शुरू हुन साथ अध्यक्ष हर्क साम्पाङ सहित सबै सांसदहरू उठेर विरोध जनाएका हुन्। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिँदा साम्पाङले सरकार गैर जिम्मेवार बनिरहेको भन्दै ध्यानकर्षण गराउनुभयो। प्रधानमन्त्री र सरकारका अन्य मन्त्रीहरूलाई प्रश्न सोध्न पाउनुपर्ने भन्दै उहाँले आज पनि रूलिङको माग गर्नुभयो। बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन्। विपदको पूर्व तयारी गर्न पनि सरकारको सांसदहरूले ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निर्वाचन सम्बन्धी दुई विधेयक प्रस्तुत गर्नुहुने कार्यसूची छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफलका साथै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो।
0: दैलेखको भैरवी गाउँपालिका एक जलजले क्षेत्रमा जमीन मुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसके पनि उत्खनन अन्यलमा परेपछि स्थानीय तहले दबाव थालेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको छ। हालै दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखले उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गरेका छन्। महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो। बैठकले पेट्रोलियम पदार्थको उत्खननका साथै 6 बुँदे ऐतिहासिक साझा प्रतिबद्धता पनि पारित गरेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लोइटेलका अनुसार अहिले पहिलो चरणको प्राविधिक प्रतिवेदन चिनिया पक्षले बुझाएको छ, तर अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु हो। यो दुई देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाइए पनि उताबाट आधिकारिक जवाब र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा काममा ढिलाइ भएको छ। चीन सरकारको करिब 2 अर्ब 70 करोड़ अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 त्यहाँ अध्ययनको काम गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकार सरकारलाई बुझाएको प्रतिवेदन अनुसार जलजले क्षेत्रको जमीन मुनि 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार छ। यो परिमाण नेपाललाई 50 देखि 60 वर्षसम्मका लागि पुग्ने अनुमान गरिएको छ।
1: आफ्नै श्रीमती 33 वर्षीय उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको हल्दीबारी गाउँपालिका 5 कञ्चन श्री बस्ने 44 वर्षीय गोकर्ण भण्डारीलाई पक्राउ गरेको छ।
0: नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट 4, सिराहा र कैलालीबाट 3-3 तथा मकवानपुर र ललितपुरबाट 2-2, उदयपुर कपिलवस्तु र पर्साबाट 1-1 जना पक्राउ परेका छन्। लागू औषध ब्यूरोको टोलीले उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन तथा गाँजा र चिकित्सकको सिफारिशमा मात्र खरीद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको बताएको छ।
1: कञ्चनपुर कमला सड़कका आयोजनाको लागत झण्डै 3 अर्बले बढ़ने भएको छ। तोकिएको समयमा सम्पन्न नहुने भएपछि चौथो पटक म्याद थपको पनि तयारी गरिएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको एसियन हाईवे अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको 86.83 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नति विगत 6 वर्षदेखि अलपत्र छ। नेपाल सरकार र निर्माण कम्पनी बीच 77/11 गते सड़क विस्तार तथा स्तर उन्नतिको लागि सम्झौता भएको थियो। सम्झौता अनुसार यो आयोजना 80/11 गते भित्र सम्पन्न भइसक्नुपर्ने थियो, तर निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 ग्रुपको निर्धारित काम सम्पन्न हुन नसकेको हो। आयोजनाको म्याद पहिलो 14 महिना त्यसपछि 12 महिना र पछिल्लो पटकको 6 महिना थपेर आगामी असार 16 गतेसम्म पुगेको छ। अन्तिम म्याद सकिन अब करिब 1 महिना मात्र बाँकी छँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा 68% सीमित छ, जसले गर्दा चौथो पटक पनि अवस्था देखिएको छ। आज पूर्वी खण्ड सड़कको आयोजना कार्यालयका प्रमुख निरज साक्यका अनुसार उक्त खण्डमा 39.42 किलोमिटर मध्ये हालसम्म 24.58 किलोमिटर मात्र कालोपत्री भएको छ। विगतमा काम सुस्त हुनुको कारण कोरोना महामारी, रूख कटानमा ढिलाइ, बिजुलीका पोल सारिनु र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता भएको बताएको थियो। साथै पश्चिम खण्डका सूचना अधिकारी अनुपम कुमार शाहका अनुसार 47.41 किलोमिटर मध्ये 35.61 किलोमिटर कालोपत्र भएको छ। मुख्य बजार क्षेत्रहरूमा विद्युतका ट्रान्सफर्मर चार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको हो। नेपाल स्थित एडीबी निर्देशनालयका सूचना अधिकारी ध्रुव कुमार श्रेष्ठका अनुसार 2.97 अर्ब लागत वृद्धि हुने भएको छ।
0: नेपाली बजारमा आज सुनको मूल्य ओह्रालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला 3,300 रूपियाँले घटेको छ। हिजो प्रतितोला 2,95,300 रूपियाँमा कारोबार भएको सुन आजका लागि भने प्रतितोला 2,92,000 रूपियाँ निर्धारण गरिएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा 125 रूपियाँ घटेको छ। हिजो प्रतितोला 5,085 रूपियाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला 4,960 रूपियाँ निर्धारण गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ
0: चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार।

0: website Cholbees wa himalayaswater.com.np login kar hose
1: yuho bhasha sanchar network samay ko awaz samay ko awaz
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती शुरू गरिएको छ। वन संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च खकर पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती शुरू गर्न शुरू गरिएको जनाएको छ। मुस्ताङमा वन प्रविधिद्वारा चलचित्र डकुमेन्ट्री फिल्म र चाडपर्व लगायत अन्यत्र संरक्षण आयोजनाको पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वनगस्ती गर्ने परिवर्तन कठिन जंगल र उच्च स्थानका न्यून मानव बस्ती रहेका स्थानमा वन आन्दोलन गर्नको लागि पहिलोपटक एआई ड्रोन प्रविधि प्रयोगमा लिएको हो। एक क्याप संरक्षित वन तथा वन पर्यावरणको संरक्षण तथा वन्यजन्तुको चुनौती वन क्षेत्रहरूमा भने विभिन्न प्रकारका अवांछित गतिविधि नियन्त्रणको लागि उच्च प्रविधि प्रयोगमा लिएको एक क्याप जनसंघका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहित सहयोग थकाले जानकारी दिनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। चीन भ्रमणमा रहनुभएका राष्ट्रपति रूसी राष्ट्रपति भ्लादिमिर पुटिन समकक्षी सी जिनपिङसँग विभिन्न उच्चस्तरीय बैठकमा सहभागी हुनुभएको छ। हिजो बेजिङ पुग्नुभएका पुटिनलाई आज बिहान जिनपिङले ग्रेट हल अफ दि पीपुलमा धूमधामका साथ स्वागत गर्नुभएको थियो। त्यसपछि उहाँहरूबीच एक छोटो भेटघाट भएको छ। अब प्रतिनिधिमण्डल स्तरीय भेट हुनेछ। भेटमा सीलाई प्रिय मित्र भन्नुभएका पुटिनले यो भेटका लागि आफू लामो समयदेखि प्रतीक्षारत रहेको बताउनुभयो। एक सम्बोधनका क्रममा सीले एकतर्फी प्रभुत्व विश्वभर व्यापक रूपमा चलिरहेको बताउँदै चीन र रूसले अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो। पुटिनले रूस र चीनको सम्बन्ध अभूतपूर्व रूपमा उच्च स्तरमा पुगेको बताउनु भएको छ। पुटिनले ब्रिक्स लगायतका ठूला समूहहरूतर्फ संकेत गर्दै सहकार्यको प्रस्ताव गर्नुभएको छ। दुवै नेताहरूले आज विभिन्न 21 समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। यसैसहित 40 भन्दा बढ़ी सम्झौता गर्ने तयारी छ। सीले मध्यपूर्वको अवस्था महत्वपूर्ण मोडमा पुगेकोले द्वन्द पुनः शुरू गर्ने कुरा अस्वीकार्य हुने बताउनुभयो। यो तनावको बीचमा पनि रूस भरपर्दो ऊर्जा आपूर्तिकर्ता भएको बताउनु भएको छ। यो भ्रमणका क्रममा पावर अफ साइबेरिया 2 पाइपलाइन निर्माणको विषय रहेको छ, जसले वार्षिक 50 अर्ब क्यूबिक मिटर रूसी ग्यास चीन पुर्याउने लक्ष्य राखेको छ। यस आयोजनाले चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसबारे पनि आज सम्झौताको तयारी गरिएको छ। पुटिनले सीलाई आगामी वर्ष रूस भ्रमणको निम्तो दिनुभएको छ। यसैबीच पुटिन र सीबीच भेट भइरहेकै बेला चीनले अमेरिकाबाट 200 बोइङ जेट किन्ने भएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाले इन्जिन पार्ट पूर्जा र कम्पोनेन्टहरूको आपूर्तिको ग्यारेन्टी दिएको छ। साथै गत अक्टोबरमा सहमति भएको कर युद्धविरामको विस्तार गर्ने दिशामा पनि काम गर्ने उल्लेख गरिएको छ।
3: र अब खेल समाचार। एसियन गेम्स समितिको मलेसियाले खेलाडी टोलीले पराजित गरेको छ। आज भएको खेल मलेसियाले दुई विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 68 रनको लक्ष्यले बुद्धले पन्ध्र जोडी अनि खेलाडीले दोहोरो अङ्कको रन जोड्ने चित्रमा त्यसैले पहिलो ब्याटिङ गरेको मलेसिया सर्वप्रथमले 5 ओभरमा 67 रन बनाएर अलर्ट भएको थियो। नेपालले यही 3 जनवरीदेखि एसियन गेम्स समाप्त खेल्छ। नेपालले चीन र इन्डोनेसिया प्रतिद्वन्द्वी पाएको छ।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: संसदमा आज पनि श्रम संस्कृति पार्टीको विरोध। सरकार गैर जिम्मेवार बनेको आरोप। सुकुम्बासीहरूको व्यवस्थापन गर्न माग।
2: कनिष्ठ न्यायाधीश प्रधान न्यायाधीश बनेर आएपछि सर्वोच्चमा खटपट। सपना प्रधान मल्ल 20 दिन विदामा।
3: ठोस कार्यतालिकाको अभावमा दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन अलपत्र। अन्तिम परीक्षणको लागि स्थानीय तहले दबाव बढ़ाउँदै।
2: पुटिनको भ्रमणले रूस र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको दावी। पश्चिमाको विश्वव्यापी एकतर्फी प्रभुत्व विरूद्ध एक ठाउँमा उभिन सहमत।
3: र मलेसियासँग नेपाली महिला क्रिकेट टोलीको संघर्षपूर्ण जीत।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
4: XY3 8 अन्तर्मनको आवाज।

0: अलि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पायो त्यही बनाएर
0: पावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि

0: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धुम्रपान भनेको के हो?
0: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता
0: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षमा 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9406041530।
5: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
6: दीक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, तृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
5: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
6: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
5: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
7: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9867614181, 9843325582, फेसबुक जेसीए स्कूल पोखरा।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 98171756606।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: हटो हटो हटो हटो हटो
1: अरे देखो मेरे
0: आप फिक्र मत करिए मैं हूँ

0: आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरुबारीमा पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भए दाइ? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीवीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।
7: भैया संजोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
8: एकदम बैट बॉल जैसी जोड़ी है।
9: वेट फॉर इट।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: बाबुले पसल
0: टिभी सोरुम थियो नि,
1: त्यही घरमा

0: ट्रेनों अमेरिका उद्यम थत तथा उनका सम्मान श्रीमती रब्बर बालिकालाई सड़क मेमोरियल हॉस्पिटल में स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौं।
1: साथहरू लाख हुनेछन्। देशमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ।
0: फोन 0 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5 5

0: बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भयो, कति के भयो, तर सबैभन्दा पुरानो कृति स्टुडियो भने आज सबै निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेकहरूको त नामै होइन।
1: ए बाबा बाटो हो त्यो भनेको, तपाईँलाई पनि त्यस्तो के हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ, अनि दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: पहिलादेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो, बडेगौडा, प्रोप्राइटर कीर्तिमान थापा, मगर।
2: खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ताको

வந்து

0: तपाईँ घर बनाउँदै हुनुहुन्छ, तब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भरान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौँ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डदेखि दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
3: कान्छो बेलुका

गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क

I'm going to go to the hospital.

Mirando estas por clínicas.

0: स्नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला।

0: सम्झनुहोस्, तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहनालाई हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
3: होलसेल तथा
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
0: छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9811635523।

0: को साथमा छेटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अप्सेट प्रेस अप्सेट प्रेस सुलिदोरा पिपी चोक
1: सेवालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304 नमस्कार रेडियो ढोरबराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज अन्देवेले सरकारले राजनैतिक भागवण्डाका आधारमा विभिन्न संस्थामा नियुक्ति खारेज गर्दा संवेदनशील निकाय समेत प्रभावित भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै वहाँले सरकारले सारा संस्था खाली गरेर ढाकुम बनाएको आरोप लगाउनु भएको हो। द्वन्द्व पीड़ितको दीर्घकालीन संघर्ष निकै लम्बिएको भन्दै यसमा अन्तर्राष्ट्रिय चासो पनि गहिरो रहेको बताउनु भएको छ। विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्व पीड़ितहरू न्याय पाउनबाट वञ्चित भएको बताउनु भएको हो। नयाँ नियुक्ति गर्नु अघि कमजोरीहरू सुधार्नु ऐनको चौथो संशोधन आवश्यक रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने नीति रूपान्तरकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। अर्थतन्त्रको वर्तमान मोडलमा आमूल परिवर्तन गर्न निजी क्षेत्रले सरकारले सुझाव मात्रै दिएको छैन, त्यसका लागि सम्पूर्ण रूपमा सहयोगी बनेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ। राजनैतिक रूपमा सरकार पनि नयाँ विचार र सोचसहितको रहेको छ। यसै नेपाल उद्योग वाणिज्य महासंघमा पनि नयाँ नेतृत्व चयन भएको छ। अर्थतन्त्रको मोडलमा आमूल परिवर्तन हुने विश्वास सरकारवालाले व्यक्त गरेका छन्। संघीय संसदका दुई सदनबाट विनियोजन विधेयकका प्राथमिक र सिद्धान्त पारित भइसकेको छ। संविधानको निर्दिष्ट गरे अनुरूप यही जेठ 15 अर्थ मन्त्रीले संघीय संसदको दुवै सदनको संयुक्त बैठक मार्फत बजेट सार्वजनिक गर्नुहुनेछ। महासंघले अर्थमन्त्री डाक्टर सोनी बाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको जनाउँदै अर्थतन्त्रको वर्तमान मोडलमा आमूल परिवर्तन गर्न सुझाव दिएको छ। अर्थमन्त्री डाक्टर बाग्लेले पनि नागरिकले अब भाषण होइन परिणाम खोजेको उल्लेख गर्दै कानूनी सुधार सुस्वागत उत्तरदायी

समयसीमा डिजिटल ट्याकिङ प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको बताउनु भएको छ। वहाँले पहिलो पटक मिशन मोडमा मोडका आधारमा अगाडि बढ़न खोजेको स्पष्ट पार्नुभएको हो। सभामुख डोलप्रसाद आर्यले श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्कसाम पाङसहित वहाँका पार्टीका सांसदलाई संसदको मर्यादा पालना कायम राख्न चेतावनी दिनुभएको छ। बुधबारको बैठक शुरू हुने बित्तिकै उचेर पर्चासहित विरोध जनाएपछि सभामुखले राई लगायत वहाँका सांसदलाई चेतावनी दिनुभएको हो। सभामुख आर्यले बस्न अनुरोध गरे पनि साम्पाङ सहितका सांसदले पालै पालो चर्चा पर्चा पढ्दै संसदको सर्वोच्चता कायम राख्न र सरकार संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका हुन्। त्यसपछि सभामुखले संसदको मर्यादा कायम राख्न आग्रह गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रताका विषयमा संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमल सिन्हाले स्वतन्त्रतालाई स्वच्छताको रूपमा प्रयोग गर्न नहुनेतर्फ सचेत गराउनु भएको हो। वहाँले गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध गर्नुभएको छ। वहाँले राज्यको अंकसँग जोड़िएको क्षेत्रले आफ्नो ओझ कायम राख्ने गरी कार्य गर्न सुझाव दिनुभएको हो। वहाँले प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिबद्धता जनाउनु भएको छ। सत्तारूढ़ रासोपाका सांसद भरत पराजुलीले डोजर आतंक बन्द गर्न सरकारसँग माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्ना धारणा राख्दै वहाँले सिन्धुपाल्चोकको अरणीको राजमार्गको दोलालघाट सुकुटे बलेफी अधेरी गाडीचौर लामो सागु बाह्र बिसेर तातोपानी क्षेत्रमा डोजर आतंक सिर्जना भएको भन्दै त्यसलाई बन्द गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। वहाँले हाल स्थानीय तहले संघीय सरकारको निर्देशन भन्दै डोजर आतंक सिर्जना गरी नागरिकलाई त्रसित बनाएको भन्दै सांसद पराजुलीले डोजर आतंक बन्द गरिनुपर्नेमा जोड़ दिनुभएको छ। अरानीको राजमार्ग निर्माणका क्रममा सड़क र नाला निर्माण भएको भाग बाहेक बाँकी सुखा को लगत अझैसम्म कट्टा नगरिएको वहाँले बताउनु भएको छ। नेपाली कांग्रेसका सांसद खड़ग बहादुर बुढाले जाजरकोट जिल्लाका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा नागरिकको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बुढाले हालैको भीषण असिना पानी हावाहुरी र बाढ़ीका कारण जाजरकोटको जुनीचाँदे गाउँपालिका र छेडाघाट नगरपालिकामा व्यापक क्षति भएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका सांसद बुढाले जुनीचाँदे गाउँपालिका एघारकी 60 वर्षीय धनसरा दमाईको मार्मिक पीड़ा सदनमा सुनाउनु भएको हो। भूकम्पले घर भत्किएपछि सरकारले दिएको अस्थायी आवास समेत हावाहुरीले उडाएको र एनाली जग्गामा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरू अहिले पूर्णत विस्थापित हुने अवस्थामा पुगेको वहाँले बताउनु भएको छ। संसदमा उठाएका विषयहरूमाथि सरकारले तदारूकत नदेखाएको प्रति असन्तुष्टि व्यक्त गर्दै वहाँले सदनको प्रभावकारितामाथि प्रश्न उठाउनु भएको हो। प्राकृतिक विपत्तिका कारण घरबार विहीन भएका र अन्नबाली नष्ट भएका किसानहरूले स्थानीय तहदेखि काठमाण्डुको माइतीघरसम्म धरना दिँदा पनि राज्यले उचित सम्बोधन नगरेको वहाँको आरोप रहेको छ। सांसद बुढाले तत्काल प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्नुभएको छ। सरकारले तिलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा त्यहाँका बासिन्दा बुधबार पशुपति क्षेत्र विकास कोषको परिसरमा थर्नामा बसेका छन्। बासिन्दाले आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काएको भन्दै विरोध जनाएका छन्। प्रभावित स्थानीय बासिन्दाले नागरिकको मौलिक हक अधिकार हनन भएको र पटक पटक पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता विपरीत घर भत्काएको जानकारी दिएका छन्।
स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरेको छ। मन्त्र परिषदको निर्णय तथा नेपाल सरकार नियमावली 2083 बमोजिम मन्त्रालयको नयाँ नामकरण गरिएको हो। मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार नाम परिवर्तन सम्बन्धी सूचना 2083 वैशाख 30 गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ। अब मन्त्रालयको नेपाली नाम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय कायम गरिएको छ भने अंग्रेजी नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका शाखा अधिकृत नन्द किशोर यादवद्वारा जारी परिपत्र मार्फत सम्पूर्ण मातहतका निकायलाई नयाँ नाम तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ। त्यसै गरी नाम परिवर्तन अनुरूप मन्त्रालयको आधिकारिक वेबसाइट तथा अन्य विवरण अत्यावधिक गर्न सूचना प्रविधि शाखालाई समेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ। सरकारले इजरायलमा लोटरी आउट र दक्षिण कोरियामा ईपीएस मार्फत रोजगारीमा जान लागेका उम्मेद्वारहरूलाई नयाँ प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले एक विज्ञप्ति निकाल्दै उनीहरूलाई निराश नभई नयाँ प्रक्रियामा सामेल हुन भनेको हो। नेपाल र इजरायल सरकारबीच सन् 2020 भएको श्रम सम्झौता बमोजिम केयर गिभरका लागि 2112 जना नेपाली श्रमिक छनौट भएका थिए। तीमध्ये अधिकांश इजरायल पुगिसकेका र बाँकी जाने क्रममा रहेको मन्त्रालयले जनाएको छ। हिजो मात्र इजरायल जाने पर्खाईमा रहेका युवाहरूले माइती घरमा प्रदर्शन गरेका थिए। सोही प्रक्रियामा सहभागी भई इजरायली निकायको लटरीमा छनौट हुन नसकेका 1153 जना उम्मेद्वारहरूको हकमा कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी दिनमा खुल्ने नयाँ विज्ञापनमा सहभागी भएर पुनः प्रक्रिया पूरा गर्न लोटरी आउज उम्मेद्वारलाई आग्रह गरेको छ। त्यस्तै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका उम्मेद्वारहरूको हकमा पनि दुई देशबीचको श्रम सम्झौता र प्रणाली अनुसार नै प्रक्रिया अघि बढ़ने मन्त्रालयले प्रष्टीकरण गरेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन्तलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तलामा 125 रूपियाँले घटेको छ। चाँदीको भाव घटेर आज तलाको 4,960 रूपियाँमा कायम भएको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन युद्धमा रूस क्रमशः कमजोर बन्दै गएको र चीनका राष्ट्रपति शी जिनपिङले त्यो वास्तविकता बुझिसकेको भन्दै अमेरिकामा डोनाल्ड ट्रम्पमाथि आन्तरिक दबाव बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि रूसप्रति नरम दृष्टिकोण राखिरहेको भन्दै त्यसले अमेरिकी रणनीतिमा असर पार्न सक्ने चेतावनी दिनुभएको छ। युक्रेन युद्धको दलदलमा फँसेको बुझेका शी जिनपिङले भ्लादिमिर पुटिनलाई यो दलदलबाट बाहिरिन अप्रत्यक्ष दबाव दिएको बताएको छ। ट्रम्प फर्के लगतै

0: अपेक्षित रणनीतिक सफलता हासिल गर्न संघर्षरत रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अहिले रूस युद्धमा थाकेको आंकलन गरिएको छ। अब अन्त्यमा खेल समाचार। पाकिस्तानसँगको दुई खेलको टेस्ट क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौ दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भएको हो। पाकिस्तानका मोहम्मद रिजवानले 94 तथा कप्तान सन र सलमान अघाले समान 71 रन बनाएका छन्। बंगलादेशका तैजुल इस्लामले 6 विकेट लिएका छन्। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। बंगलादेशका रहिमले 137, लिटन दासले 69, हसन जोईले 52 रन बनाएका छन्। पाकिस्तानका शहजादले 4 विकेट लिएका छन्। यसअघि सिलहटमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले पहिलो पारीमा 278 रन बनाएको थियो। बंगलादेशका लिटन दासले 126 रन बनाएका छन्। पाकिस्तानका खुरम शहजादले 4 विकेट लिएका छन्। पाकिस्तानले पहिलो पारीमा 232 रन बनाएको थियो। पाकिस्तानका बाबर आजमले 68 रन बनाएका छन्। बंगलादेशका नहिद राणा र तैजुल इस्लामले समान 3 विकेट लिएका हुन्। पहिलो टेस्टमा बंगलादेशले पाकिस्तानलाई 104 रनले हराएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 स्थानमा उक्लिएको छ। पाकिस्तान 8 स्थानमा यथावत रहेको छ। बंगलादेशको जितले भारत विश्व टेस्ट च्याम्पियनशीप तालिकाको 6 स्थानमा झरेको छ। तालिका अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा रहेको छ। हस्त दिउँसो 2 बजेको ढोलबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुँदै आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनसादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात।

0: मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू:
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562665।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।

0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: यस्तो सुविधा पनि आइसक्यो।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461678 र गिरी रोडा ढोरफुली छापदी देउराली छाँखी हुँदै मोडर्न चिसा पानीका लागि सम्पर्क कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526763।

0: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक मा
1: यही जेठ 9 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
2: वरिष्ठ हाड़ जोड़नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
0: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
2: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथ ही दैनिक उपलब्ध सेवा तथा विशेषज्ञ
3: वरिष्ठ एमबीबीएस एमडीजीपी फैमिली फिजिशियन एण्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजे देखि 9:30 सम्म र दिउँसो 5:30 सम्म डाक्टर हरि बहादुर वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अमर दिका
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालिन स्नेहा मगर
4: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत रहेको जानकारी गराइन्छ
5: कहिले पैसे त होइन त्यो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
6: आज मैले बुलबुली बाह्रबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा डिठबुरो ओहले अनि लोकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
5: आफ्नो आफै अगाडि तोडेर तेल पिरेर सुत्छ खाने तेल र पिरा उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएर हामीलाई सम्झनु साथै तेल पनि पिरिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाह्र राइस मिल गाछी पानी पेट्रोल पम्प अगाडि प्रोपराइटर अर्जुन लम्साल फोन 0564142 र 98565692
7: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना
8: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन

0: अब बाकी समाचार। करीब 5 वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून भएको र इन्धन खर्च बढ़ी भएका कारण पोखरा नेपालगंज सीधा उडान एक महिनाका लागि स्थगन भएको बुद्ध एयर नेपालगंज स्टेशनका प्रमुख विनित विक्रम शाहले जानकारी दिनुभयो। एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगंज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उहाँले जानकारी दिनुभयो। पर्यटन प्रवर्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विक्रमसम्म 2078 साउन 17 गतिदेखि सातामा 3 दिन नेपालगंज पोखरा उडान हुने गरेको थियो। सो उडान हिजोदेखि स्थगित भएको हो। नेपालगंज पोखरा सीधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन्। उडान रोकिएपछि अब यात्रुले फेरि सड़क मार्गबाट कम्तीमा 14 घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ।
1: चालू आर्थिक वर्षमा चितवनमा 13 जनामा औलो संक्रमित बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका 393 जनाको नमूना परीक्षणका क्रममा यो संख्यामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। इन्डोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछन्। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। नेपालमा मुख्य गरी 2 प्रजातिका औलोका परजीवीहरू पाइने गर्दछन्। प्लाज्मोडियम भाइरेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन्। नेपालमा तीमध्ये भाइरेक्स जातको परजीवी बढ़ी देखिने गर्दछन्। फाल्सिपारम जातको परजीवी औलो रोगका संक्रमित मध्ये 15-20 प्रतिशतमा देखिने गर्दछ, जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने उहाँले बताउनुभयो।
0: चीनी राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा भेटवार्ता गर्दै चीन रूस सम्बन्धलाई अडिक र रणनीतिक रूपमा बलियो भएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै शी र पुटिन बीच भेटवार्ता भएको हो। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने संकेत दिनुभएको छ। गत साता चीन भ्रमणमा पुग्नुभएका ट्रम्पलाई बेजिङले भव्य स्वागत गरेको थियो र होर्मुज जलमार्ग पुनः सञ्चालनमा सहयोग गर्ने विषयदेखि अन्य आर्थिक तथा सुरक्षा मुद्दामा ठोस उपलब्धि ननिस्किएपछि भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको थियो। त्यस लगत्तै भएको पुटिनको चीन भ्रमणलाई भने दुई देशबीच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ। पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण ऊर्जा क्षेत्र प्रभावित भएपछि मस्कोले बेजिङसँगको सम्बन्धलाई आर्थिक तथा रणनीतिक सुरक्षाका लागि महत्वपूर्ण मानेको देखिन्छ। यसैबीच इरान विरूद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्य पूर्वबाट तेल तथा ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रूसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरटीलाई जानकारी दिए अनुसार रूस र चीनले पावर अफ साइबेरिया 2 परियोजनाका मुख्य मापदण्डहरू मार्ग र निर्माण दुवैका विषयमा सहमति जुटाउन प्रयास गरिरहेका छन्। उक्त परियोजनाले मध्य पूर्वबाट समुद्री मार्ग हुँदै आउने ऊर्जाको स्थलीय विकल्पका रूपमा हेरिएको छ।
1: खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत आज भएको खेलमा

0: क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रनको योगफल तयार पारेको हो। स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक 66 रनको योगदान दिए, त्यस्तै ब्रान्डन ब्याकमोरनले 32 रन जोड्दा म्याथ्यू क्रसले 20 रन बनाए। अन्य ब्याटरले सम्झना लायकको प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ अमेरिकाका रुसिल उगारकरले 4 विकेट लिए भने सौरभ नेत्रा वालकरले 3 विकेट हात पारे। यस्तै शुभम रञ्जनीले 2 विकेट लिँदा हरमित सिंहले 1 विकेट लिए। अमेरिकाले जवाफी ब्याटिङमा उत्रिएको छ। प्राप्त अवस्थामा अमेरिकाले 26.3 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 161 रन बनाएर खेलिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकि नै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा निर्वाचन सम्बन्धी दुईवटा विधेयक प्रस्तुत। हर्क सम्पाङलाई मर्यादामा बस्ने सभामुखको आग्रह।
0: तिलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा कोष परिसरमा धरना। खानेपानी र विद्युत महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारवादीको प्रदर्शन।
1: बुद्ध एयरको नेपालगंज पोखरा सिधा उडान केही समयका लागि स्थगित। चालू आर्थिक वर्षमा चितवनमा 13 जना औलो संक्रमित बिरामी भेटिए।
0: चीन रूस साझेदारी थप बलियो बनाउने दुवै देशको प्रयास। पावर अफ साइबेरिया 2 सम्झौता हुँदै
1: र अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै
0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
2: बाबुले पसल पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीमा सोरुम थियो नि। त्यही घरमा नयाँ व्यवस्थापन तथा सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल
2: प्रकाश नेउपाने 98568 नेउपाने
4: 9

0: ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा सीता लेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: Yeah.

0: ఏమంటారు?
1: సరే రాండు ఒకసారి, ఓ తీయగానే

میری بس ہونے تو پیسے

हजुर श्रोताहरू, सल्तनीको सिरेमा चढेर भागालय पनि कार्यक्रम स्थान दिइसकेको छ र भागालय सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुन्दर भागालाई स्वागत भएको छ होला भन्दै अहिलेको लागि भने कार्यक्रममा एउटा निकै नै मार्मिक अनि सुन्दर भागालाई राख्नतर्फतिर लागिरहेको छु। एकल भागमा रहेको छ, गीतको बोल रहेको छ, चिसो चिसो हावा सरेर जसमा थापा मगाएको भने स्वीकार्नु होला यो मिठो भागालाई।

हजुर श्रोता साथी, चिसो चिसो हावा सरेर यो निकै नै सुन्दर स्थान लिइसकेको छु। एक प्रकार रहेको थियो बसमा सजिएको यो मिठो बाटो कार्यक्रम स्थान दिइसकेको छु भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अचारको सुन्दर राम्रो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी सालमिसो भाका रहेको छ जसमा आवाज रहेको छ विश्व डोङ र चिजको भने स्वीकार होला है त।

कुमार बोगर र प्रसाद थापाको भने सिकान होलाई र मोटो भाकालाई हैता।

हजुर सुनिता, तिमीले त मायाले भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु आए म त गीतको बोल रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदाजाँदै कार्यक्रममा माथि माथि हिमालको यो सुमधुर भाकालाई राखिरहेको छु र मिठो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्री आग्रुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: युइतोको थेदिमु रेडियो ढोरबारा 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्ह 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058501422, दिपेश मल्ल ठकुरी 98058501420,
6: दीप मल्ल ठकुरी 98460141530।
7: सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।

0: समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुने गौडा, फोन 0564142333, मोबाइल 98678187।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
4: दिस इज रेडियो ढोरबाराही 102.8 मेगाहर्ज।
2: पत्थर पाइन्छ, अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
5: विशेष

प्रोग्राम लिएर म चाहिँ लक्ष्मी सुन रहन्छु. आज एक घण्टाको समय अवधिभरको लागि भने चाहिँ हाम्रो श्रोता साथीले चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको एक घण्टाको समय अवधिभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र यसरी नै हामीलाई सुनेर मनोरञ्जन पनि लिँदै गर्नुहोला. र कार्यक्रमको पनि स्वरूप सँगै स्थान दिने नै छ भने कार्यक्रम स्थान दिने नै छ र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु. स्वीकार्नुहोस् है त.

श्रोता साथीहरूले सुनिराख्नु भएको छ भन्ने आशा र यो र अहिलेको लाग्यो भने चाहिँ फेरि पनि ढिला नगरिकन चाहिँ कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ तपाईँको माझ कार्यक्रम स्थान दिँदैछु जिउँदैछु बोलको यो रकसँगलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ र गीत सँगसँगै हामी छोटो विश्राममा जाने नै छौँ।

0: छैन नि म्याडम
1: ल जन्मदेवतामा भए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा छैन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदेवता अनिवार्य हुन्छ
2: जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा

0: जन्म र मृत्यु दर्ता, परिवारको मुख्य व्यक्ति र 18 वर्ष उमेर पुगेका घरको सदस्यले उडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: काठमाडौँबाट
1: मयम चिसो पानी
2: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे मलबाट मयम चिसा पानी र यता

प्रविधि छवदीप देउराली अन्ठानब्बे

0: वर्षदेखि सञ्चालनमा रहेको आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलीगौडाबाट भित्र गर्दिए अजमबनी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपराइटर मन बहादुर सुनार 9853 99122 98 र 98460 79 246।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तानमा भएका दम्पतिहरूलाई लक्षित गरी फिस्टमा आउनुहोस्।

0: 자기 브로드캐스트 기획 스케줄부터 잡으러 돌아 신호표시도 잘절과 뉴스에
1: 빠띠스 모바일 안타나베 차 어차덜
0: 익숙해 아시스 바트리
2: तपाईं घर बनाउँदै हुनुहुन्छ
3: अब एक पटक सोच्नुहोस्
2: प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
1: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
2: दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौँ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल
0: फोन 9855 3475 र 9811 3475
1: दिस इज रेडियो ढोरबार 102.8 मेगाहर्ट्ज

सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3.8 मेगाहर्ज अन्तर्मनको आवाजमा नि हामी तपाईँहरूको माझमा वेडनेसडेको एपिसोडमा रहेर चाहिँ यिनै रक सङ्गलाई नै कार्यक्रम सुनिदिरहेको छौँ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा चाहिँ नेक्स्ट सङ्गलाई स्थान दिने नै छौ भने बाबा जस्तो हुन्न बोलको यो रक सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस् है त

0: zo stuhno ko da bi. Mero samsar vanta.
1: हजुर, गीतलाई पनि कार्यक्रम स्थान दिइसक्यो. बाबर जस्तो हुन्न बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिएको छौँ र पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर पक्कै पनि मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो. र अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझ राख्न चाहे. यसरी नै हामी चाहिँ सन्डेको एपिसोडमा सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ र पृष्ठीको एपिसोडमा चाहिँ लेटेस्ट सङलाई पनि वेडनेसडेको एपिसोडमा चाहिँ रक सङ्गलाई कार्यक्रम स्थान दिन्छु. जुन चाहिँ आज हामी तपाईँहरूको माझमा टेरिस्टिक एपिसोडमा रहेर यिनै रक सङ्गलाई नै कार्यक्रम स्थान दिइरहेको छ र टेरिस्टिक एपिसोडमा चाहिँ नेपाली अकौस्टिक फर्स्टको एपिसोडमा चाहिँ रेप एन्ड रिमिक्स सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिन्छौँ भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकौस्टिक अनपक म्यासअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ. र गीत सर्दै हामी फेरि छोटो विश्राममा जाने नै छौँ र यिनै जानकारी सँगसँगै भने अहिलेको लागि भने चाहिँ तिमी गयौ बोलको यो रक सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी विश्राममा जाने नै छौँ. हामीहरू सँगै रहनुहोला है त.

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अलि सर्किन ढिलो हुन्छ के? बिहेको कपडा भन्नुपछि राम्रो राम्रो फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लाइजमा।

0: मा कक्षा एक हजारको नयाँ भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराउने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सहज सिटका लागि नयाँ भर्ना खुलेको सहज जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमा भर्ना गई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुदुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174979 र 98562665।
4: भरोसा घर निर्माणको विश्वासिलो आधार अनहारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली गाजे पानी।
5: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनहारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली सुपर गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवन नामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजाम गुरुङ। मोबाइल 98510888461 र शेरजाम गुरुङ 97045419।
6: नमस्कार साहब, क्या नाम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थियो। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या?
7: क्या नाम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि भन्छ।
6: अच्छा, क्या नाम मेरो बुढीको पेटको थैलीको अपरेसन भने त्यो चरक मेमोरियल हस्पिटलमा गरेको हो त साहब। त्यही दिनमै मेरो बुढी त छमछम थियो हुन्छ भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हजुर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगुस्तानीका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूपू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0175।

0: निर्वाचन क्षेत्रीय अस्पताल का योजना वरिष्ठ छाला योग का कुष्ठ रोग विशेषज्ञ डॉक्टर अनंत नेपाल अनुमति हुँदा सम्बन्धित रोग का समस्त भत्ता दिलाउने हामीले स्वास्थ्य लाभले मौकाको फाइदा लिनुहोला। नयाँ पुराना नङ तथा छालाको दासको उपचार,
1: कपाल झर्ने समस्या,
2: छालाका संक्रमित रोगहरू
0: जस्तै
2: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी, छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीको लागि सम्पर्क 0765
1: र 9867186787।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो
4: चिया त पिएर जाऊ, अहिले हतार छ, पछाडि बेगारौला है।
5: फर्निचर शोरूम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण
6: एभरेस्ट स्टिल र नेपालको मोबाइल कम्पनी बागमती कोशीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार
2: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
8: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0765414129, मोबाइल 9856031053।
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9560633098 र 9465610950।
11: दिस इज रेडियो ढोरबारही 103.8 MHz।
6: हजुर केही चिनको विषयमा गर्दा सबैलाई स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँहरूको माझमा चाहिँ सँगलाई स्थान दिइरहेका छौँ रक सँगलाई भने यसरी नै हाम्रो श्रोता साथीले चाहिँ हामीलाई सुनेर भरपूर मनोरञ्जन पनि लिइराख्नु भएको छ भन्ने आशा रह्यो र यसरी अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छु निश्चय बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछौ स्वीकार्नुहोस् है त

हजुर सर, मैले कार्यक्रम सुनिसक्यो यसरी नै. आज चाहिँ हामी तपाईँहरूको माझ नेस्टको एपिसोडमा रहेर यिनै रक सङलाई नै कार्यक्रम सुनिरहेको छौँ र भएको पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र यसरी नै सुनेर हामीलाई चाहिँ भरपूर मनोरञ्जन लिँदै गर्नुहोला. र अहिलेको लागि भने चाहिँ कार्यक्रमको हामी अन्त्यतर्फ पनि आइसकेका छौँ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ. बाध्यता बोलको यो रक सङलाई कार्यक्रम सुनिदिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु. नमस्कार.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: VTE बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0 65 410 56, मोबाइल 98 660 80 615, 98 4 69 15 598, 98 5 60 44 344 र 98 4 13 61 788।
3: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಸಭೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಏಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9867279
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163
7: 103.8 अन्तर्मनको आवाज
8: स्टुडियो साइन
9: अहिले साँझको 5 बज्यो
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
1: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
13: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् तनहुँका स्थानीय तहमध्ये आम्बुखैरनी गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ। महाडेका परीक्षकको कार्यदलले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 विवरण अनुसार जिल्लामा सबैभन्दा बढी बेरुजु आम्बुखैरनी गाउँपालिकाको रहेको छ। त्यस्तै सबैभन्दा कम बेरुजु भीमर नगरपालिकाको रहेको छ। आम्बुखैरनी गाउँपालिकाको 3.36% बेरुजु देखिएको छ। उक्त आर्थिक वर्षमा गाउँपालिकाको 4,02,19,000 बेरुजु देखिएको छ। त्यसमध्येमा 1,19,80,48,000 लेखा परीक्षण गरिएको थियो। भेमाद नगरपालिकाको बेरुजी भन्ने 0.31% मात्रै रहेको छ। भेमाद नगरपालिकाको 1,53,74,07,000 लेखा परीक्षण गरिएकोमा 47,00,000 बेरुजी देखिएको छ। यस्तै व्यास नगरपालिकाको 3,19,61,94,000 लेखा परीक्षण गरिएकोमा 9,54,82,000, गिरिङ गाउँपालिकाको 94,43,93,000 लेखा परीक्षण गरिएकोमा 91,35,000, देवघाट गाउँपालिकाको 1,06,88,97,000 लेखा परीक्षणमा 1,43,55,000 बेरुजी देखिएको छ। यता शुक्ला गण्डकी नगरपालिकाको 2,37,23,55,000 लेखा परीक्षण गरिएकोमा 4,75,33,000, गाउँपालिकाको 1,23,04,33,000 लेखा परीक्षण गरिएकोमा 1,52,32,000, भानु नगरपालिकाको 2,09,02,75,000 लेखा परीक्षण गरिएकोमा 4,06,36,000, बन्दीपुर गाउँपालिकाको 1,10,66,40,000 लेखा परीक्षण गर्दा 3,05,84,000, म्याग्दी गाउँपालिकाको 1,29,16,31,000 लेखा परीक्षण गरिएकोमा 2,40,40,000 बेरुजु रहेको देखिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गाँजालाई वैधानिक बनाउने नियमावली तयार गरेर प्रदेश सभामा पेश गर्ने तयारी गरेको बताउनु भएको छ। बागलुङको काटेखोला गाउँपालिका 8 लेखानीमा आयोजना गरिएको तेस्रो वडा नागरिक भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागलुङ गाँजा खेतीका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै प्रदेश सरकारले यसलाई वैधानिक बनाउने दिशामा नियमावली निर्माणको काम अगाडि बढ़ाएको बताउनुभयो। उहाँले स्थानीय मदिरालाई पनि वैधता दिने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिँदै गाउँलाई उत्पादनसँग जोडेर स्वरोजगार सृजना गर्ने योजना रहेको बताउनु भएको छ। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले नागरिकको आधारभूत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। सड़क, पक्की पुल, घर घरमा धारा तथा उज्यालो गण्डकी जस्ता कार्यक्रम प्रभावकारी भए पनि जनता माझमा पर्याप्त रूपमा प्रचार नभएको मुख्यमन्त्रीको गुनासो रहेको छ। तनहुँ जिल्लाका सबै सामुदायिक विद्यालयमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ। गत वैशाखको 20 गते नेपाल राजपत्रमा प्रकाशन भएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 शिक्षा ऐन 2028 समेत संशोधन गरे बमोजिम शिक्षा ऐन 2028 दफा 12 उपदफा 1 खण्ड ग मा भएको व्यवस्था खारेज गरेकाले उक्त खण्ड ग बमोजिम मनोनित भएको विद्यालय व्यवस्थापन समिति स्वतः पदमुक्त भएकाले पुनः व्यवस्थापन समिति गठन गर्न लागि हो। शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जिल्ला स्थित सबै विद्यालयहरूमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने जनाएको छ। इकाई प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक विद्यालय व्यवस्थापन समितिका सम्बन्धमा विभिन्न स्थानीय तह र विद्यालयबाट सोधनी भएकाले उक्त कुरा प्रश्न पार्नु भएको छ। गण्डकी प्रदेशको बजेट अधिवेशन यही जेठको 11 गते सोमबारबाट शुरू हुने भएको छ। मन्त्री परिषदको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार अधिवेशन आह्वान गर्नुभएको हो। जेठको 11 गते अपरान्ह 2 बजेबाट अधिवेशन आह्वान गरिएको छ। जेएनजी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभाको सचिवालय ध्वस्त भएपछि यस पटकको अधिवेशन पोखराको मालेपाटन स्थित कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहालमा हुनेछ। प्रदेश सभा सचिवालय रामघाट स्थित तत्कालीन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सारिए पनि त्यहाँ सभाहाल तयार भइसकेको छैन। प्रदेश सभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारणले स्थानीय व्यवस्थापन गरेर बैठक सञ्चालन गर्न लागि बताउनुभयो। आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत सहित छलफल गरेर पारित हुने जनाइएको छ। पोखरा महानगरपालिकाले 5 दशकदेखि अल्पत्र प्रस्तावित पोखरा बसपार्कको जग्गा खाली गराउने तयारी गरेको छ। जग्गा खाली गराउन 3 दिनभित्र विवरण संकलन गर्ने गरेर तयारी थालेको हो। महानगरले बुधबार एक सूचना जारी गर्दै यस अगाडि निस्ता पाएका भूमिहीन दलित सुगुम्बासी र व्यवस्थित बसोबासीहरूलाई जेठको 8 गतिसम्म वडा नम्बर 9 को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ। पोखरामा सुविधा सम्पन्न बसपार्क बनाउन 2031-32 सालमा पृथ्वी चोकको 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। 50 वर्षसम्म बसपार्क नबन्दा सो क्षेत्रमा 450 भन्दा बढ़ी घर टहरा बनेका छन्। 205 रोपनी जग्गा कुम्चिएर अहिले 26 रोपनीको आराहारीमा सीमित रहेको छ। महानगरले गत वैशाखको 4 गते अतिक्रमित संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो, जसमा म्याद जेठ 8 गते सकिँदैछ। 35 दिने अल्टिमेटम सकिन लाग्दा वास्तविक सुकुम्बासी पहिचानका लागि महानगरले यो 3 दिने सूचना निकालेको हो। यी स्थानीयले महानगरको निस्सा नागरिकता वा जन्म दर्ता तथा नाता प्रमाणी पत्र सहित वडा कार्यालयमा विवरण बुझाउन आग्रह गरेको छ। विवरण संकलन लगतै सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बस पार्क निर्माण अघि बढ़ाउने महानगरको तयारी रहेको छ। नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य वसुन्धरा घरतीले पार्टी परित्याग गर्नुभएको छ। उहाँले बुधबार आज जिल्ला कमिटिका अध्यक्ष हरिराज कणेललाई राजीनामा पत्र बुझाउनु भएको छ। उहाँले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। लामो समयसम्म पार्टीको संगठन निर्माण र राजनीतिक अभियानहरूमा सक्रिय रहे तापनि हाल केही व्यक्तिगत र पारिवारिक कारणहरूले गर्दा समय व्यवस्थापन गर्न कठिन भएको र सोही कारणले पदीय जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उहाँले उल्लेख गर्नुभएको छ। एमाले छोड्नु भएकी घरती राष्ट्रपा प्रवेश गर्ने तयारीमा रहनु भएको छ। हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाड़ा महँगिएपछि पोखरा काठमाडौँ उडानको संख्या घट्न थालेको छ। यात्रुको संख्या घटेसँगै वायुसेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका छन्। लामो समयदेखि दैनिक उच्च चापमा संचालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले उडान संख्या घटेको बुद्ध एयर पोखरा प्रमुख गौतम परालले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 15 वटासम्म संचालन गर्दै आएको पोखरा काठमाडौँ उडान अहिले घटेर दैनिक 9-10 वटामा सीमित बनेका छन्। भाडादर वृद्धि भएपछि यात्रुको चाप घटेकाले केही उडान मर्ज गरेर संचालन गर्नुपर्ने अवस्था आएको छ। यी सेवा वालेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटको हवाई भाडा 6,200 देखि 6,600 रूपियाँसम्म पुगेको छ। यसअगाडि यही रूटमा न्यूनतम भाडा करिब 4,200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाडादर समायोजन गर्नु परेको बरालले बताउनुभयो। विश्व बजारमा कच्चा तेलको मूल्य मा आएको तीव्र वृद्धिले नेपालमा पनि प्रत्यक्ष असर पारेको बरालले जानकारी दिनुभयो। विशेष गरी यी अमेरिका इरान तनावपछि अन्तर्राष्ट्रिय बजार पेट्रोलियम पदार्थ महँगिदा त्यसको प्रभाव नेपालमा हवाई इन्धनदेखि पेट्रोल डिजेलसम्म परेको छ। इन्धन मूल्य बढ़ेपछि हवाई सेवा संचालन खर्च बढ़ेकाले त्यसको भार यात्रुमाथि समेत पर्न थालेको छ। गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभरि 15,544 सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएका 40 सवारी दुर्घटनामा परेर 26 जनाको ज्यान गएको छ। मृत्यु हुनेमा 15 पुरूष, 8 जना महिला, 2 जना बालक र 1 जना बालिका रहेका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। घाइते हुनेमा 42 जना पुरूष, 19 जना महिला, 2 जना बालक र 1 बालिका रहेका छन्। तथ्याङ्क अनुसार सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्या 95 वटा रहेको छ भने प्रहरीले 40 जनाको सफल उद्धार गरेको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकका कारणले 31 वटा दुर्घटना भएका छन्। सड़कको अवस्थाका कारणले 4, सड़क प्रयोगकर्ताको कारणले 4 र सवारी साधनको यान्त्रिक गड़बड़ीका कारणले 1 दुर्घटना भएका छन्। चालकको लापरवाही अन्तर्गत तीव्र गतिले 12, मापसी सेवन गरेर सवारी चलाउँदा 5, चालकको असक्षमताले 6, लेन अनुसार उल्लंघनले लेन अनुशासनको उल्लंघनले दुईवटा र ओभरटेकका कारणले एउटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ। तनहुको भानु नगरपालिकामा आगामी जेठको अन्तिम हप्ताबाट मालपोत सम्बन्धी सेवा शुरू हुने भएको छ। भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहका लागि देशभरबाट आशय पेश गरेका 214 पालिका मध्ये पहिलो चरणमा चरण भएका 35 पालिका मध्ये भानु नगरपालिका पनि परेको हो। जेठ मसान्तसम्ममा नगरपालिकाबाट नै सेवा विस्तार गरिने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो। सेवा सञ्चालनका लागि नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकारी सुनिल पाण्डेलाई मालपोत शाखा प्रमुखको जिम्मेवारी तोकिएको नगर प्रमुख स्वकीय सचिव अमित लामाले जानकारी दिनुभयो। मालपोत तथा नापी सेवा सञ्चालन भएपछि नागरिकले अब पालिकाबाट नै जग्गा किनबेच पास अंशबन्ड बकसपत्र तथा दानपत्र पास रोका तथा फुकुवा दितु राख्ने र फुकुवा गर्ने लालपूर्जा वितरण सच्याउने मालपोत कर बुझाउने लगायतका सेवा लिन सक्नेछन्। साथै जग्गाको नक्सा श्रेष्ठता किता विवरण जग्गा एकीकरण किता काट मोही तथा गुठी सम्बन्धी प्रक्रिया र डिजिटल अभिलेख तथा अनलाइन सेवा सहायता समेत स्थानीय स्तरमा नै उपलब्ध हुने जनाइएको छ। सरकारले कक्षा 11 पठन पाठन असारको 1 गतेबाट शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै उक्त विषय जानकारी गराएको हो। पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र 2082 एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पढ़ाई असारको 1 गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ। विगतमा एसईईको नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यस पटक भने 1 महिनामा नै नतिजा सार्वजनिक गरिएको छ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहनुभएका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय सरेन्द्र सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरोटीमा थुनामुक्त गर्ने आदेश दिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरोटीमा छोड्न आदेश भएको छ, यसको लिखित आदेश पनि आउन बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 स्याङ्जाका स्थानीय तहमा 13,73,19,000 रूपियाँ बेरुजी देखिएको छ। आर्थिक वर्ष 2080-81 जिल्लाका पालिकाहरूको बेरुजी 16,20,07,000 रूपियाँ रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष 2,46,88,000 रूपियाँ बेरुजी घटेको छ। जिल्लामा 11 स्थानीय तहमध्ये सबैमा बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 स्याङ्जाका स्थानीय

0: हजार रूपियाँ रहेको छ भने सबैभन्दा बढी वालिङ नगरपालिकामा 3,60,61,000 रूपियाँ बेरुजू देखिएको छ। गाउँपालिकातर्फ सबैभन्दा कम बेरुजू बिरुवा गाउँपालिकामा 10,88,000 रूपियाँ रहेको छ भने सबैभन्दा बढी अरिनाश गाउँपालिकामा 3,37,99,000 रूपियाँ बेरुजू देखिएको जनाइएको छ। विविध खबरहरू सँगसँगै साँझ 5 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 7 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि बिदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
5: अफिसबाट अमितसरको फोन।
6: हजुर, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
9: ए सबिना, यसको हतारमा कता हो।
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
12: मेरो परिवार स्वस्थ छ, खुसी छ। मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुर्छा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
13: बेसरी टाउको दुख्नु, आँखा तिरबिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
12: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।

0: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोरा एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गन्धकी मेडिकल हल।
3: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गन्दगी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903669, मोबाइल 9840826926।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाइ, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
10: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
9: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
10: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चोक पोखरा फोन नंबर 061-578-053 र 061-553-595।
2: होइन रमिला, जति बेला पनि तल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
14: यही जेठ 9 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
15: वरिष्ठ हार्ड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
13: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
15: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
16: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
16: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
18: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
19: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865414377, मोबाइल 9556443।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: १०३.८ अन्तर्मनको आवाज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यहीँ बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556038302 र 9946608302।
6: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
3: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र? हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं।
7: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935001।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 6 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संचार सुन्न थाल्छ यो हो था संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमिल सेनासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: स्थानीयको आक्रमणबाट घाइते हुम्लाका चारजनाको हेलिकप्टर मार्फत उद्धार। 37 स्थान राहदानी सहित काठमाडौँ विमानस्थलबाट एकजना पक्राउ।
0: सरकार र अधिकार कर्मी रूबी खानबीच 5 बुधे सहमति। 23 दिनमा अनसन तोडियो।
1: सड़कमा काफल पोख्ने नगर प्रहरीमाथि कार्यवाही हुने। पीड़ितलाई क्षतिपूर्ति दिइने।
0: रूस चीन ग्यास सम्झौता अनिश्चित। बहुचर्चित पावर अफ साइबेरिया 2 परियोजना अलपत्र।
1: र लीग टूमा स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। बाजुराको हिमाली गाउँपालिका स्थित रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हिमाली गाउँपालिका तीन लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारपुनाथ गाउँपालिका दुई थालीका बासिन्दाले आक्रमण गरेका थिए। आक्रमणबाट छजना घाइते भएका थिए। आक्रमणमा परि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वड़ा नम्बर तीनका वड़ा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय मिनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर साईले जानकारी दिनुभयो। घाइते भएका मध्ये चारजनालाई हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको छ। यसअघि यही जेठ तीन गते पनि दुवै पक्षबीच विवाद भएको थियो।
4: प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 37 स्थान राहदानी सहित एकजनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ। सिराहाको धनगढ़ीमाइ नगरपालिका 13 घर भएका 38 वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। नेपाल एयरलाइन्सको उडानद्वारा हिजो काठमाण्डुबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी थान 37 रोमानियाको भिसा लगाउने भनी त्यसतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई आवश्यक कार्यवाहीका लागि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रवक्ता सिलवालले जानकारी दिनुभयो।
3: बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच 5 बुधे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो 23 दिनको अनशन तोड्नु भएको छ। खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। बाँकेको नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफले र प्रधानमन्त्री सहायकी प्रेस तथा अनुसन्धान विज्ञ दाहाल हुनुहुन्थ्यो। उक्त टोलीले अस्तिदेखि नै अधिकार कर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत्र 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ। त्यस्तै अनशनरत खानले उठाउनुभएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय डाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरू उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने लगायत प्रतिबद्धता अहिलेको सरकारले जनाएको छ। खानले यसअघिका विभिन्न सरकारका पालामा पनि काठमाण्डुको माइतीगर मण्डला लगायतका ठाउँमा पटक पटक अनशन बस्नु भएको थियो।
4: सुर्खेतको वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गरी सड़कमा काफल पोख्ने नगर प्रहरीमाथि कार्यवाही गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कार्यवाही गर्ने जानकारी दिएको हो। नगरपालिकाले पीड़ित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय भएको विज्ञप्ति मार्फत जनाइएको छ। नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। वीरेन्द्रनगर स्थित सिटी बस पार्क नजिक हिजो साँझ उक्त घटना भएको बताइएको छ। भिडियोमा नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गर्दै डालाको काफल सड़कमा पोखेको देखिन्छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा 11 को पठन पाठन असार एक गतिदेखि थाल्न सबै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ। सरकारले असार एक गतेबाट पठन पाठन थाल्ने निर्णय गर्दै परिपत्र जारी गरेपछि विकास केन्द्रले आज यस्तो निर्देशन दिएको हो। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एक महिना अर्थात वैशाखभित्रै 2082 एसईको नतिजा प्रकाशित गरेपछि कक्षा 11 को पठन पाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो। गत सोमबार एसईको नतिजा प्रकाशित भएको थियो, जसमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। यसअघिसम्म एसई नतिजा प्रकाशित हुन करिब 3 महिना समय लाग्थ्यो। प्राय असार तेस्रो सतामा नतिजा प्रकाशन भई असार मसान्तबाट मात्रै कक्षा 11 को नयाँ भर्ना खुल्ने गरेको थियो। यसपालि भने 1 महिनामै नतिजा निकालेपछि असार 1 गतेदेखि नै पठन पाठन शुरू गर्ने तयारी गरिएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल। मार्बलका सिपी विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन दर्शन।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। शेयर बजारमा नेप्से परिसूचक आज उकालो लागेको छ। नेप्से परिसूचक 30.08 अंकले उकालो लागेर 2754.48 को बिन्दुमा पुगेको छ। यो 1.10% वृद्धि हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स परिसूचक 3.68 अंकले उकालो लागेर 471.06 पुगेको छ। आज कुल 346 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,82,96,966 मूल्य बराबरको कारोबार भएको छ। आज कारोबार भएका मध्ये कुल 248 कम्पनीको शेयर मूल्य बढ्दा 21 कम्पनीको भने घटेका छन्।
3: म्याग्दीको धौलागिरी गाउँपालिका र बागलुङको ढोरपाट नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको छ। नेपाल पंक्षीविद संघको प्राविधिक टोलीले धौलागिरी गाउँपालिका एक गुर्जा, चार बगर र ढोरपाट नगरपालिकाको बोर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदाय स्तरमा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो।
4: काठमाडौँ महानगरपालिकाले नमूना कार्यक्रम अन्तर्गत विभिन्न 8 उद्यानमा मौरी पालन कार्यक्रम गर्ने भएको छ। करिब 9 लाख रूपियाँको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घर बनाएर उद्यानमा राखिने महानगरपालिकाका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो। यो जातका मौरी उच्च पहाड़ी, मध्य पहाड़ी र तराई क्षेत्रमा पाइन्छन्। यी मौरीले सृष्टिको सन्तुलन र बोट बिरूवाको वंश जोगाउने काम गरिरहेका उहाँले जानकारी दिनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। रूस र चीनबीच बहुचर्चित पावर अफ साइबेरिया 2 प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अरबौं डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको। सन् 2022 युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढ़ाएको रूसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढ़ाउन दवाब दिँदै आएको थियो। तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रूचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोपलाई उद्धृत गर्दै रूसी राज्य संचार माध्यमले जनाएअनुसार दुवै पक्षबीच पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे आधारभूत समझदारी बनेको छ। यद्यपि स्पष्ट समयसीमा तय नभएको र केही प्राविधिक तथा व्यावसायिक विषयमा अझै छलफल बाँकी रहेको जनाइएको छ। पुटिन सी वार्तापछि सार्वजनिक गरिएको सम्झौताहरूको सूचीमा भने उक्त ग्यास पाइपलाइन परियोजनाको औपचारिक उल्लेख गरिएको छैन, जसले परियोजनाको तत्काल भविष्यबारे अनिश्चितता कायम रहेको संकेत गरेको छ।
4: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत फेरि अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा पुगेको हो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रनमा अल आउट भयो। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले 27 ओभर 1 बलमै 4 विकेटको क्षतिमा 170 रन पूरा गर्दै जित निकाल्यो। अमेरिकाका लागि स्मिथ पटेल र सयान जहाँगीरले समान 37-37 रनको योगदान दिए। त्यस्तै सई तेजा मुकमल्लाले 35 रन, मिलिन्द कुमारले अभिजित 24 रन जडे। बलिङतर्फ स्कटल्याण्डका ज्याक हार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्टले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक 66 रन बनाए। ब्रान्डन म्याकमुलेनले 32, म्याथ्यु क्रसले 20 तथा जर्ज मुन्सीले 19 रन जोडे। अन्य खेलाड़ीले सम्झनालायक प्रदर्शन गर्न सकेनन्। अमेरिकाका लागि रुलिल उगारकर एक्लैले 4 विकेट लिए। सौरभ नेत्रवालकरले 3, शुभम रंजानेले 2 तथा हरमित सिंहले 1 विकेट हात पारे। आजको जीतसँगै अमेरिकाले 27 खेलबाट 38 अंक जोड्दै शीर्ष स्थान पुनः हासिल गरेको छ। यसै सिरिज अन्तर्गत नेपाल अमेरिका र स्कटल्याण्ड बीचको अन्तिम खेल पर्सी नेपाल र अमेरिका बीच हुनेछ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: स्थानीयको आक्रमणबाट घाइते हुम्लाका 4 हेलिकप्टर मार्फत उद्धार। 37 स्थान राहदानी सहित काठमाडौँ विमानस्थलबाट 1 पक्राउ।
3: सरकार र अधिकार कर्मी रूबी खान बीच 5 सहमति। 23 दिनमा अनसन तोडियो।
4: सड़कमा काफल पोख्ने नगर प्रहरीमाथि कार्यवाही हुने, पीड़ितलाई क्षतिपूर्ति दिइने।
3: रूस चीन ग्यास सम्झौता अनिश्चित। बहुचर्चित पावर अफ साइबेरिया 2 परियोजना अलपत्र।
4: र लीग 2 स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। माधव र जगत विदा हुन्छौ। नमस्कार। सरकार र अधिकार कर्मी रूबी खान बीच 5 सहमति। 23 दिनमा अनसन तोडियो।
4: सड़कमा काफल पोख्ने नगर प्रहरीमाथि कार्यवाही हुने, पीड़ितलाई क्षतिपूर्ति दिइने।

0: संचार नेटवर्क पर।
1: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत सात वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878 र 9808216142।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862243 र 9862383।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
3: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
2: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
3: हो र के खास छ त इलाइट सिएमा
2: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
3: ओहो अनि लोकेसन
2: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड फिज ढिला नगर्नुहोस्
3: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
4: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968861887।
2: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
3: ओहो बाबु नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
4: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
3: के केमा बानी पार्नुहुन्छ हो बाबु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
4: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
3: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नु पर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
4: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घर नै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
5: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौ, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
11: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
11: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
11: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि।
9: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
15: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
16: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्गा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
16: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811043305।
18: सधैँ पसलबाट बुढा बिचारिया छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
19: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा
18: रहेछ
20: आफ्नै मिलबाट आँखै अगाडि चोरी र तिल तेलेर फुट्छ खाने तेल र सिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजाति धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9855216692।
21: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
22: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
23: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
10: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्मा नदिऊ, स्वच्छ बनाऊ।
13: अनुरोध, गण्डकी परिषदका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
14: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा पाहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
0: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
15: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई,
5: छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856335497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
16: मम्मी भोक लाग्यो, खाजा खाम न।
17: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
5: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
17: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 MHz।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मरमत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961653507।
8: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
8: अनि बीचमा नझर्ने?
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
10: अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
11: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635900065, मोबाइल 9816634372।
4: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ कक्षा 11 को नया भर्ना खुल्यो।
16: नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
16: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
16: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
4: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562665।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
1: सरकार प्रभावविहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। नेपाललाई ग्रे लिस्टबाट निकाल्न पर्याप्त प्रयास जरूरी रहेको अन्तर्राष्ट्रिय निगरानी निकायको सुझाव।
0: कक्षा 11 को पठन पाठन असारको 1 गतेबाट शुरू गर्न सरकारको निर्देशन। पूर्व मन्त्री गुप्तालाई धरौटीमा थुना मुक्त गर्न आदेश।
1: सदस्यता अध्यावधिकमा असहयोग गरे ओडा सभापतिलाई कार्यवाही गर्ने कांग्रेसको चेतावनी। महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने रासुपाको तयारी।
0: तनहुँका 10 वटै स्थानीय तहमध्ये आबू खैरानी गाउँपालिका सबैभन्दा धेरै बेरुजी देखिँदा भेमाद नगरपालिकामा न्यून। एसईईमा उत्कृष्ट नतिजा ल्याएका म्याग्देका 7 विद्यार्थी सम्मानित।
1: चीनले अमेरिकाबाट 200 वटा विमान किन्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरूमा हस्ताक्षर।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकासँगै स्कटल्याण्ड 6 विकेटले पराजित। जीतसँगै अमेरिका तालिकाको शीर्ष स्थानमा।
1: अब पूरा समाचार सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्ने आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनु भएको छ। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अकुंश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनु भएको हो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय भेदभावको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा आज 2 वटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नु भएको हो। 2 वटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: सरकारले कक्षा 11 को पठन पाठन असारको 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै उक्त विषयीय जानकारी गराएको हो। पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र 2082 को एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 को पढ़ाई असारको 1 गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ। विगतमा एसईई नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपटक भने 1 महिनामा नै नतिजा निकालिसकिएको छ।
1: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास प्राप्त नभएको बताएका छन्। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली इकाई एजीपीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता वृद्धि हुन नसकेको 2 मुख्य विषयमा विशेष चासो देखाएको छ। सुनको कारोबार बैंकिङ वा डिजिटल माध्यमबाट गर्नुपर्ने भने पनि अझसम्म नगद कारोबार भइरहेको अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूको ध्यानमा परेको छ। डाक्टर सोरिङ वाग्ले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनु भएको हो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ।
0: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्रै हस्तान्तरण गर्न निर्देशन दिएको छ। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजन गरेको अनुदान कटौती गर्दा त्यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामा नै असर परेको छ।
1: पोखरा महानगरपालिकाले 5 दशकदेखि अल्पत्र प्रस्तावित पोखरा बस पार्कको जग्गा खाली गराउने तयारी गरेको छ। जग्गा खाली गराउन 3 दिनभित्र विवरण संकलन गर्ने गरी तयारी थालिएको हो। महानगरले बुधबार एक जरूरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहीन दलित सुकुम्बासी र व्यवस्थित बसोबासीहरूलाई जेठ 8 गतेसम्म वडा नम्बर 9 को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ। पोखरामा सुविधा सम्पन्न बस पार्क बनाउन 2031-32 सालमा पृथ्वी चोकको 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। 50 वर्षसम्म बस पार्क नबन्दा सो क्षेत्रमा 450 भन्दा बढ़ी खटहराहरू बनेका छन्। 205 रोपनी जग्गा खुम्चिएर अहिले 26 रोपनी हाराहारीमा सीमित रहेको छ। महानगरले गत वैशाख 4 गते अतिक्रमित संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो, जसको म्याद जेठ 8 गते सकिँदैछ। 35 दिने अल्टिमेटम सकिने लाग्दा वास्तविक सुकुम्बासी पहिचानका लागि महानगरले यो 3 दिने नयाँ सूचना निकालेको हो। स्थानीयले महानगरको निस्सा नागरिकता वा जन्मदर्ता र नाता प्रमाणित पत्र सहित वडा कार्यालयमा विवरण बुझाउनु पर्नेछ। विवरण संकलन लगतै सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बस पार्क निर्माण अघि बढ़ाउने महानगरको तयारी रहेको छ।
0: आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। विभिन्न राजनीतिक दल र समूहहरूसँगको एकता तथा समायोजन पछाडिको पहिलो महाधिवेशन भएकाले निर्वाचन नगरी एकताको सन्देश दिन उपयुक्त हुने समझदारी पार्टीभित्र बनेको महामन्त्री भूपदेव शाहले बताउनुभयो। राष्ट्रपाले आगामी असारको 7 गतेबाट 9 गतेसम्म चितवनमा महाधिवेशनको मिति तोकेको छ। महामन्त्री शाहका अनुसार पहिलो महाधिवेशन भएकाले सकभर निर्वाचन नगरी सहमतिमा नै नेतृत्व चयन गर्न गृह कार्य भइरहेको बताउनुभयो।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा बुधबार आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सम्बोधन गर्दै उहाँले सबै कुरा मिलाउन तयार रहेको बताउनु भएको हो। म सबै कुरामा छलफल गर्न तयार छु, सबै कुरा मिलाउन तयार छु, सभापति थापाले भन्नुभयो। साथीहरूको चित्त बुझाएर गर्छु, पार्टी मिलाएर जान्छु। सभापति थापाले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अध्यावधिकमा अवरोध सिर्जना नगर्न पनि आग्रह गर्नुभएको छ। इरत समूहले सदस्यता अध्यावधिक नगर्ने कारणबारे आफू अचम्म पनि भएको बताउनु भएको हो। पार्टीको कुनै पनि क्रियाशील सदस्यले चाहने बेलासम्म सदस्यता अध्यावधिक गर्न पाउने उहाँले बताउनु भएको छ। उम्मेद्वारलाई कुनै पनि मतदाताले मत नहाल्न पाए पनि पार्टीको क्रियाशील सदस्यता रुख चिन्ह भन्दा दायाँ बायाँ गरेर मत हाल्छु भन्न नपाइने सभापति थापाको भनाइरहेको छ।
0: यसैबीच नेपाली कांग्रेसले 6743 वडा सभापतिहरूलाई सदस्यता अध्यावधिको कामलाई तीव्र गतिमा अगाडि बढ़ाउन निर्देशन दिएको छ। केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले क्रियाशील सदस्यता अध्यावधि गर्न सबै वडा सभापतिलाई परिपत्र गर्नुभएको हो। क्रियाशील सदस्यता अध्यावधिको कार्यमा असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गर्ने चेतावनी दिएको छ। असोजमा वडा सभापतिको विवरण पालिका कार्य समितिले केन्द्रमा उपलब्ध गराउने निर्देशन दिएको छ। पार्टीले सदस्यता अध्यावधिकको काम अगाडि बढ़ाएपछि पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूह यसमा सहभागी नभएपछि केन्द्रले चेतावनी सहितको परिपत्र पठाएको।
1: नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशनको लागि शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताले अनामनगढमा अनमनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। देउवा पक्षले अलग्गै सम्पर्क कार्यालय स्थापना गरेका हुन्। अनमनगरमा वैशाखदेखि सम्पर्क कार्यालय स्थापना गरी विभिन्न जिल्लाका साथीभाइहरूसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरेको कांग्रेस महासमिति सदस्य मनोहरी श्रेष्ठले जानकारी दिनुभएको छ। विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन्। कहाँ भेट्ने कहाँ जाने ठाउँ हुँदैन, त्यसैले गर्दा हामीले चाहिँ यो अफिस सम्पर्क अफिस खोलेका हौं, उहाँले बताउनु भएको छ।
0: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको बताउनु भएको छ। आज बागलुङ नगरपालिकामा आयोजना गरिएको जनप्रतिनिधिले चार वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभरि 90% भौतिक पूर्वाधार विकास प्रदेश सरकार मार्फत भएको दावी गर्नुभयो। प्रदेश सरकार मार्फत थुप्रै महत्वपूर्ण कामहरू भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइरहेको छ। जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनु पर्ने उहाँले बताउनुभयो। हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनुभयो। प्रदेश सरकारले सीमित स्रोत र साधनका बीचमा जनताको चाहना गर्न लागेको उहाँको भनाई छ। जनतालाई स्वास्थ्य शिक्षा विद्युतबाट वञ्चित हुन नदिन जनस्तरबाट नै योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। यातायात खानेपानी र उज्यालो गण्डकी कार्यक्रम मार्फत जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको उहाँले दावी गर्नुभएको छ।
1: सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण सहित 24 घण्टा भित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक 24 घण्टा भित्रमा लिखित जवाफ पेश गर्न जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई आदेश दिएको हो। यस्तै आगामी पेशीमा महान्यायाधिवक्ता कार्यालयका वकिल मार्फत प्रसाईमाथिको अनुसन्धानको फयाल पेश गर्न पनि सर्वोच्च आदेश रहेको छ। प्रसाईलाई दुई दिन अघि प्रहरीले पर्साबाट पक्राउ गरेको हो। आफूलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै प्रसाईका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
0: यसैबीच सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहनुभएका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुना मुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय सारंग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुना मुक्तको आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ।
1: तपाईँ यति बेला साँझ 7 बजेको ढोरुवालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, कराएर मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: अफिसबाट अमित सरको फोन।
7: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो
5: ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055।

0: उत्पत्ति सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
2: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950।
6: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0965903969 मोबाइल 98402869926।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560320, 98014564 र 98460230420।
9: विश्रामपछि पुनः स्वागत छ ढोलबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँका स्थानीय तहमध्ये आबुखैरेनी गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 विवरण अनुसार जिल्लामा सबैभन्दा बढी बेरुजु आबुखैरेनी गाउँपालिकाको रहेको छ। त्यस्तै सबैभन्दा कम बेरुजु भीमा नगरपालिकाको रहेको छ। आबुखैरेनी गाउँपालिकाको 3.36% बेरुजु छ। उक्त आर्थिक वर्षमा गाउँपालिकाको रू 4,02,19,000 बेरुजु रहेको छ। त्यस अवधिमा रू 1,19,80,48,000 लेखा परीक्षण गरिएको थियो। भीमा नगरपालिकाको बेरुजु भने 0.31% मात्र रहेको छ। नगरपालिकाको रू 1,53,74,07,000 लेखा परीक्षण गरिएकोमा रू 47,06,000 बेरुजु रहेको छ। त्यस्तै व्यास नगरपालिकाको रू 3,19,61,94,000 लेखा परीक्षण गरिएकोमा रू 9,54,82.99%। गिरिङ गाउँपालिकाको रू 94,43,93,000 लेखा परीक्षण गरिएकोमा रू

0: 90,35,000, देवघाट गाउँपालिकाको रू 1,06,00,00,000 6,88,94,000 लेखा परीक्षण गरिएकोमा रू 1,43,55,000 बेरुजु देखिएको छ। शुक्लागण्डकी नगरपालिकाको रू 2,37,23,55,000 लेखा परीक्षण गरिएकोमा रू 4,75,32,000 रिसिङ गाउँपालिकाको रू 1,23,04,33,000 लेखा परीक्षण गरिएकोमा रू 1,52,32,000 भानु नगरपालिकाको रू 2,09,02,75,000 लेखा परीक्षण गरिएकोमा रू 4,06,36,000 बन्दीपुर गाउँपालिकाको रू 1,10,66,40,000 लेखा परीक्षण गरिएकोमा रू 3,05,84,000 र म्याग्दी गाउँपालिकाको रू 1,29,16,31,000 लेखा परीक्षण गरिएकोमा रू 2,40,40,000 बेरुजु रहेको छ।
1: गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभरिमा 15,544 सवारी साधनलाई कार्यवाही गरेर उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएका 40 सवारी दुर्घटनामा परेर 26 जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा 15 जना पुरूष, 8 जना महिला, 2 जना बालक र 1 बालिका रहेका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकको कारणले 31 दुर्घटना भएका छन् भने सड़कको अवस्थाका कारण 4, सड़क प्रयोगकर्ताका कारणले 4 र सवारी साधनको यान्त्रिक गडबड़ीका कारणले 1 दुर्घटना भएको पाइएको छ।
0: हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाड़ा महँगिएपछि पोखरा काठमाडौँ उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च चापमा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले उडान संख्या घटेको बुद्ध एयर पोखरा प्रमुख गौतम बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार दैनिक 15 सञ्चालन गर्दै आएको पोखरा काठमाडौँ उडान अहिले घटेर दैनिक 9-10 सीमित भएको छ। बरालका अनुसार भाड़ा दर वृद्धि भएपछि यात्रुको चाप घटेकाले केही उडान मर्ज गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा वालेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटमा हवाई भाड़ा 6,200 रूपियाँसम्म पुगेको छ। यसअघि यही रूटमा न्यूनतम भाड़ा करिब 4,200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाड़ा दर समायोजन गर्नु परेको बरालले बताउनु भएको छ।
1: तनहुँ जिल्लाका सबै सामुदायिक विद्यालयमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ। गत वैशाखको 20 नेपाल राजपत्रमा प्रकाशन भएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 शिक्षा ऐन 2028 समेत संशोधन गरे बमोजिम शिक्षा ऐन 2028 दफा 12 उपदफा 1 खण्ड गमा भएको व्यवस्था खारेज गरेकाले उक्त खण्ड ग बमोजिम मनोनित भएका विद्यालय व्यवस्थापन समिति स्वतः पदमुक्त भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई तनहुले जिल्ला स्थित सबै विद्यालयहरूमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने जनाएको छ। इकाईका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक विद्यालय व्यवस्थापन समितिका सम्बन्धमा विभिन्न स्थानीय तह र विद्यालयबाट सोधनी भएकाले उक्त कुरा स्पष्ट पार्नु भएको हो।
0: म्याग्दी गाउँपालिका 4 शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको छ। वडा कार्यालयले ए प्लस जीपीए ल्याउने 7 विद्यार्थीलाई नगद सम्मान पत्र तथा खादा सहित सम्मान गर्दै विद्यार्थीको मेहनत र विद्यालयको शैक्षिक योगदानको कदर गरेको हो। सम्मानित हुने विद्यार्थीमा मीन माध्यमिक विद्यालयका असिन थापा, निश्चल श्रेष्ठ र सौगात आचार्य रहेका छन्। तीमध्ये सौगात आचार्यले 3.79 जीपीए हासिल गरेका छन्। यस्तै आदर्श इंग्लिश स्कूलका बिप्सिना परियार, साक्षी थापा, स्वस्तिका सुनार, उत्सव गुरूङ तथा खेलाड़ी सौगात अछामीलाई पनि नगद सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो।
1: नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य वसुन्धरा घरतीले पार्टी परित्याग गर्नुभएको छ। उहाँले बुधबार जिल्ला कमिटिका अध्यक्ष हरिराज कणेललाई राजीनामा पत्र बुझाउनु भएको हो। उहाँले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। लामो समयसम्म पार्टीको संगठन निर्माण र राजनीतिक अभियानहरूमा सक्रिय रहे तापनि हाल केही व्यक्तिगत एवं पारिवारिक कारणहरूले गर्दा समय व्यवस्थापन गर्न कठिन भएको र सोही कारणले पदीय जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उहाँले उल्लेख गर्नुभएको छ। एमाले छोड्नुभएकी घरती रासोपा प्रवेशको तयारीमा रहेको बुझिएको छ।
0: मुस्ताङको घर पोझाङ गाउँपालिकाले फोहोर संकलनका लागि राखिने डस्टबिनमा सीसी क्यामेरा मार्फत निगरानी गर्ने भएको छ। सदरमुकाम जोमसुम तथा मार्फा घुम्न आउने पर्यटकले जथाभावी फोहोर फाल्दा वातावरण दुर्गन्धित बन्न थालेपछि गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन शुरू गरेको हो। सड़क हवाई तथा पदमार्गबाट गाउँपालिकाभित्र प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी सार्वजनिक स्थानमा सिसाका बोतल प्लास्टिक जन्ने तथा अन्य नकुहिने फोहोर छुट्टा छुट्टै राख्न तीन प्रकारका डस्टबिन राखिनेछन्। ती डस्टबिनमा सीसी क्यामेरा जडान गरेर निगरानी समेत गरिने गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। अध्यक्ष लालचन्दका अनुसार तोकिएको डस्टबिनमा फोहोर नफाल्ने व्यक्तिलाई तत्काल भेटिए जरिवाना गरिनेछ। साथै गाउँपालिकाको फोहोर व्यवस्थापन कक्षबाट कर्मचारी मार्फत पनि निगरानी गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकी विमान कम्पनी बोइङबाट 200 विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ। गएको हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनीय राष्ट्रपति शी जिनपिङ बीच भएको भेटवार्ता पछाडि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पाटपूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख गरिएको छ।
0: यसैबीच चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी विश्वभन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन 20 धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहु ध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। रूसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा सी र पुटिनले दुई देशबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको समय सीमा सार्वजनिक भएको छैन।
1: अब अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 पराजित गरेको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेट्टाएको थियो। अमेरिकाका स्मिथ पटेल र सायन जहानगीरले समान 37 रन बनाउनुभयो। स्कटल्याण्डका ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिन्स ले समान 1 विकेट लिनुभएको छ। यसअगाडि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भएको थियो। स्कटल्याण्डका मार्क वाटले 66 रन बनाउनुभयो। अमेरिकाका रुसिल उगारकरले 4 विकेट लिनुभएको थियो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अङ्क सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी भएका छन्। श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग दुई श्रृंखलामा नेपाल 27 खेलमा 22 अङ्कका साथ 5 स्थानमा रहेको छ।
0: सँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। नेपाललाई ग्रे लिस्टबाट निकाल्न पर्याप्त जरूरी रहेको अन्तर्राष्ट्रिय निगरानी निकायको सुझाव।
0: सदस्यता अध्यावधिकमा असहयोग गरे ओडा सभापतिलाई कार्यवाही गर्ने कांग्रेसको चेतावनी। महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने रासोपाको तयारी।
1: तनहुका 10 स्थानीय तहमध्ये आबु खैरनी गाउँपालिका सबैभन्दा धेरै बेरुजू देखिँदा भीमाद नगरपालिकामा न्यून एसईईमा उत्कृष्ट नतिजा ल्याएका म्याग्देका 7 विद्यार्थी सम्मानित।
0: चीनले अमेरिकाबाट 200 विमान किन्ने चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरूमा हस्ताक्षर।
1: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकासँग स्कटल्याण्ड 6 विकेटले पराजित, जीतसँगै अमेरिका तालिकाको शीर्ष स्थानमा।
0: हवस् तैनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री बिदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वार्ले। सम्पर्क 9406061268 र 9506060268।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस्तो लेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार।
12: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
13: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
12: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
14: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
12: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 98560131053।
15: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
16: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
15: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
16: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
10: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
10: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू,
10: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
12: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
10: समेना गृह र छात्रावासको व्यवस्था,
12: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
10: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
12: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
10: फोन 065414056, मोबाइल 98660806115, 98469015598, 98560443444 र 98413167788।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061582778, 582779 र 582780।
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू,
10: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
12: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
10: कपाल झर्ने समस्या,
12: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
10: टाउको तथा शरीरको चाया,
12: बुढेसकालमा छाला चिलाउने रोग,
10: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
12: छाला तथा यौनाङ्गमा आउने मुसा,
10: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
12: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक
19: दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा।
20: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
21: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
20: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
21: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
20: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
22: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9627641481, 9843352582, फेसबुक जेसीए स्कूल पोखरा।
23: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
23: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
25: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
26: मोबाइल 9805535537 र 9806615899।
27: आफ्नो चित्त बुझौँ, अरू अरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ, हुन थाल्छ फेरि सबले भगवान् किन बुझ्छ, प्रार्थना गर्दै म नि छोड्दै थियो नि।

मै मात्र हुँ अभागी एक एकलाई भन्न मन छ मनमा केही नि नराखी गलत म होइन आमा गल्ती मान्छु गरे छु चढ्न मन मलाई नि छ बारम्बार म छरेछु कोसिस त गरे केही हो सकेसम्म जस्तो लाग्छ भागेको कमी बोकी छ।

लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझावकी तिमीहरूलाई आफै बाँच्छु बित्छ नि के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झ्याउलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति गल्ती थिए मेरा त्यस्तो केही हुन थाल्छ भइदियो भने एकफेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै कत हराउँछ आफन्तहरूले निकै गर्दै भन्दै सताउँछ दाउमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुपस्छ सन्तराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नआयो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै तयार।

खोज्दैछु म सबले भन्छ ढङ्गै छैन कसा नि लाग्छ सबको लाग्दैन नि भन्दिन माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिन को छ र बुझ्ने मलाई अह कतै देख्दिन सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिन।

दागहरू देखिँदैछ, घोटेको घोटे थाके दागहरू मेटिँदैनन्, सबैले माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्, संसार यो स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै आत्मा खान्थे बरु, मर्नु भन्दा अगाडि सबुस्तै

कति एक दुई दिन सम्झने र हप्ता दिनमा सम्झना बद्लिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बद्लिन सक्छ भावना हतारमा लिन निर्णय धैर्य एकछिन शान्त बस्नु सोच्न दिन्छु समय यदि म नै या नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म

बोलाउनु भूल गर्ने त मै नै हुँ मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू सम्हाल्ने सकिन ती साथ दिने हातहरू सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू दोषी म आफै हुँ कसरी मलाई माफ गर्नु।

मेरै बुझाइमा छ, धेरै हाँस्न टिक्नु न यो भनाइ सोचाइमा छ, खासै रुन पर्छ सधैँ हाँस्न पाइन ल, रोएसी हाँस्ने पालो पनि आउला होइन र, हिजो त रोए रोए आज किन रुनु म, गलतकै हुन्न रहेछ अलि फरक हुनुमा, उडी चन्द्र छुनु भन्छ किन छुनु चन्द्रमा, धरती के के काम गर्छु छोड्छु धेरै सम्झना, गर्छु आफ्नै कर्म म अर्को होइन यही जन्ममा, थाहा लाग्छ समय सोचे जस्तो बन्दमा, बिरालो बाटोसम्म म पसाइ सरिरहेको छु, कालो बादल जस्तै थिए पक्री झरी भएको हुँ, कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु, हारेको होइन आमा कतै मारिरहेको छु, आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन, म बिचलाई हिँडिरहन्छु म त्यो एकलोपनलाई छिन्न, त्यो एकलोपनलाई एक्लै छाडी फर्की फेरि आएको छु, बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु।

0: టెలిస్టిల్ ఫన్ పర్క సబై సమన సైని కత్తి మజా ఏకై ఠౌ మతర్ జలిని పైని
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856060113 9867994
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
7: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
8: हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
9: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
9: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
10: नेपाल सरकार विज्ञापन बोर्ड तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुलभ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564-14-234 र 9811-56-656।
16: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
17: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ढुक्क हुनुहोस्।
16: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
17: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0165-78053 र 0165-55595।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
15: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811-35622।
18: अहिले रातिको 8 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
4: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
5: हो र, के खास छ त इलाइट सिएमा?
4: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
5: ओहो, अनि लोकेसन?
4: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
5: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
6: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
7: मिति यही जेठ 13-17 शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
8: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
6: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई, म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98562-68891।
14: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
18: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
20: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
21: अब चिन्ता नलिनुहोस्। चरणायन सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
20: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
21: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
20: शरण एन्ड सुसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
21: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
22: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
23: हेर्न कान्छे, यति का पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
22: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
23: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136।
24: तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
25: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
24: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
25: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
26: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507 कविता श्रेष्ठ सम्पर्क 0564-14-055 र 98466-18817।
21: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
27: यही जेठ 9 गते शनिबार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
1: वरिष्ठ हाट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
0: नाकान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
1: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
2: वरिष्ठ एमबीबीएस एमडीजीपी फैमिली फिजिशियन एण्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
5: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
26: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965414377, मोबाइल 98560443043।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
27: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
28: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
29: मैडम, धुम्रपान भनेको के हो?
28: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
29: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
28: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
29: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
28: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
29: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
30: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
29: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
30: हाम्रा विशेषताहरू:
29: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
30: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
29: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
30: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
29: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
3: बेलामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
6: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
9: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161588595544044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
18: पढाउनु पर्ने अवस्था पनि छ
19: यसमा चाहिँ, यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
18: अब सरकारले सबै विधेयक दृष्टिकोणबाट हेरेर गर्नु पर्यो, कुनै एक पक्षले भनेको हिसाबबाट गरेको भएन। मेन जिम्मेवार सरकार हो होइन, प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी लगानी, इकोनोमिक आर्थिक वृद्धि दर, निर्यातमा पर्ने प्रभाव सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन। अरू अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन पछि सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिभिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
20: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
21: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्को बीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

बीबीसी नेपाली सेवाको साझा पक्षबाट सन्देश कालको नमस्कार। आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप, सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई।

कुनै पनि ठाउँमा इबोला उपचार केन्द्र बनिसकेका छैनन्। मानिसहरूको उपचार अहिले पनि सामान्य अस्पतालमा भइरहेको छ। बीबीसी संवाददाताले भनाए, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेजिङ भ्रमणका क्रममा रूस र चीनबीच हुने ठानिएको बहुप्रतीक्षित ग्यास पाइपलाइन बारे सम्झौता नभएको विवरण आएका छन्। चिनिया राष्ट्रपति शी जिनपिङसँगको कुराकानीमा पुटिनले पाइपलाइनको मार्ग र निर्माण प्रक्रिया लगायतका परियोजनाबारे आधारभूत जानकारी लिएको क्रेमलिनले जनाएको छ। तर त्यसबारे स्पष्ट समयरेखा तय नगरिएको रूसी पक्षले जनाएको छ। युक्रेन युद्धका कारण प्रतिबन्धहरूको सामना गरिरहेको रूसका लागि चीन उसको सबैभन्दा ठूलो ग्यासको बजार हो। इरान युद्ध शुरू भएपछि फेब्रुअरीबाट गल्फ सागरमा अवस्थित दक्षिण कोरियाली ट्याङ्कर होर्मुज जलमार्गतर्फ अघि बढेको छ। इरानसँगको सहकार्यमा उच्च जहाज पार गराउन लागेको दक्षिण कोरियाली परराष्ट्र मन्त्रीले देशको संसदलाई जानकारी गराएका छन्। कोरियाली ट्याङ्कर सँगै 40 लाख ब्यारल तेल बोकेका दुईवटा चिनिया ट्याङ्करले पनि आज यो जलमार्ग पार गरेको जहाजहरूको निगरानी गर्ने तथ्याङ्कमा देखिएको छ। तर पछिल्लो दिनमा यो जलमार्गबाट पार भएका जहाजहरूको संख्या ज्यादै न्यून छ। र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए ले विद्युतीय सवारी

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142185, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
4: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नाइटुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856024020, 9801454674 र 9846023420।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162 590-163
13: सके पाँचै दिन जाउँ नसके एक दिन त अवश्य जाउँ श्री पुरुषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञमा सहभागी बनौ।
14: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेलचौतारा झरौटामा
15: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्संग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
13: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी 2 काछेपानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475।
16: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामा

0: र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9114533005।

0: माइलादाई, ए माइलादाई, पानी तो धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमीन में बस्ने त सतर्क हुनु पर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरो को जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणाली में ध्यान दिऊ र आपतकालीन अवस्था का लागि तयारी अवस्था में रहौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सिटीईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
5: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: एसईईमा दुई जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
5: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू:
5: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
4: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
5: समेना गृह र छात्रावासको व्यवस्था,
4: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
5: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
4: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
5: फोन 0652410056, मोबाइल 9860608615, 9849015598, 9560443744 र 9413167788।
6: ए सबिना, यसको हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
10: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846056999 छ।
4: आज हामी
11: हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
12: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
11: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
12: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
11: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
12: यसबाट बस्न के गर्छ मिस?
11: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
12: यो चक्की कहाँ पाइन्छ मिस?
11: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841612020।
19: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
20: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
19: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
20: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
19: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
21: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9627614181, 9843325582, फेसबुक जेसीए स्कूल पोखरा।
22: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
23: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
22: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
1: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9808535537 र 9806615899।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
5: हजुर, सिक्टेल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
7: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ढुक्क हुनुहोस्।
6: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
7: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
14: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420, दीप मल्ल ठकुरी, 9406041530।
17: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
18: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
17: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
18: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
17: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
19: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 9627161481, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
20: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
21: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा छरौटामा।
22: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
21: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरा
0: प्रति
1: आयोजक शिव पांचायन मंदिर संरक्षण समिति।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
23: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
23: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98-171-56606।
24: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
25: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
26: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850788302 र 9840688302।
3: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धि।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल,
8: तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9850633878, प्रशान्त नेउपाने 9840026925।
7: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, फिक्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
8: मोबाइल 9008835537 र 9806615899।
14: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
15: यो हो बोनस चाउचाउ।

0: प्याकेजमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
3: स्टुडियो अहिले रातिको 10 बज्यो।
4: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचारबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। पोखरा महानगरपालिकाले 5 दशकदेखि अलपत्र प्रस्तावित पोखरा बस पार्क को जग्गा खाली गराउने तयारी गरेको छ। जग्गा खाली गराउन 3 दिनभित्र विवरण संकलन गर्ने गरी तयारी थालेको छ। महानगरले बुधबार एक जरूरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ 8 गतेसम्म वडा नम्बर 9 को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ। पोखरामा सुविधा सम्पन्न बस पार्क बनाउन 2031-32 सालमा पृथ्वी चोकको 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। 50 वर्षसम्म बस पार्क नबन्दा सो क्षेत्रमा 450 भन्दा बढ़ी घर टहरा बनेका छन्। 205 रोपनी जग्गा खुम्सिएर अहिले 26 रोपनी हाराहारीमा सीमित भएको छ। महानगरले गत वैशाख 24 गते अतिक्रमित संरचना हटाउन 35 दिन सूचना जारी गरेको थियो, जसको म्याद जेठ 8 गते सकिँदैछ। 35 दिने अल्टिमेटम सकिने लाग्दा वास्तविक सुकुम्बासी पहिचानका लागि महानगरले यो 3 दिने नयाँ सूचना निकालेको हो। स्थानीयले महानगरको निस्सा नागरिकता वा जन्मदर्ता र नाता प्रमाणित पत्र सहित वडा कार्यालयमा विवरण बुझाउनु पर्नेछ। विवरण संकलन लगत्तै सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बस पार्क निर्माण गरी निर्माण अघि बढ़ाउने महानगरको तयारी छ। आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सद्रोत राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। विभिन्न राजनैतिक दल र समूहहरूसँगको एकता र तथा समायोजन पछिको पहिलो महाधिवेशन भएकाले निर्वाचन नगरी एकताको सन्देश दिन उपयुक्त हुने समझदारी पार्टीभित्र बनेको महामन्त्री भूपदेव शाहले बताउनुभएको छ। राष्ट्रपतिले आगामी असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन तोकेको छ। महामन्त्री शाहका अनुसार पहिलो अधिवेशन भएकाले सकभर निर्वाचन नगरी सहमतिमै नेतृत्व चयन गर्न गृह कार्य भइरहेको छ। गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिको पूर्वाधारमा ठूलो फड्को मारेको बताउनु भएको छ। बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले 4 वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर 90% भौतिक पूर्वाधार विकास प्रदेश सरकार मार्फत भएको उहाँले दावी गर्नुभएको छ। प्रदेश सरकार मार्फत थुप्रै महत्वपूर्ण काम भए पनि जनताले बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ। जनतामा केही भएन भन्ने भाष्य अनिर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनु पर्ने उहाँले बताउनु भएको छ। हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनुभएको छ। प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको उहाँले बताउनु भएको छ। जनतालाई स्वास्थ्य शिक्षा विद्युतबाट वञ्चित हुन नदिन जनस्तरबाट योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। यातायात खानेपानी र उज्यालो गण्डकी कार्यक्रम मार्फत जनप्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको उहाँको भनाइ छ। गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभर 15,544 सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएका 40 सवारी दुर्घटनामा परि 26 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा 15 पुरूष, 8 महिला, 2 बालक र 1 बालिका रहेका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकका कारण 31, सड़कको अवस्थाका कारण 4, सड़क प्रयोगकर्ताको कारण 4 र सवारी साधनको यान्त्रिक गडबड़ीका कारण 1 दुर्घटना भएका छन्। हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा महँगिएपछि पोखरा काठमाडौँ उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च चापमा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले उडान संख्या घटेको बुद्ध एयर पोखरा प्रमुख गौतम बरालले जानकारी दिनुभएको छ। उहाँको अनुसार दैनिक 15 वटासम्म सञ्चालन गर्दै आएको पोखरा काठमाडौँ उडानका अहिले घटेर दैनिक 9-10 वटामा सीमित भएको छ। बरालका अनुसार भाडादर वृद्धि भएपछि यात्रुको चाप घटेकाले केही उडान मर्ज गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा वालेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटमा हवाई भाडा 6,200 देखि 6,600 रूपियाँसम्म पुगेको छ। यसअघि यही रूटमा न्यूनतम भाडा करिब 4,200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाडादर समायोजन गर्नु परेको बरालले बताउनु भएको छ। तनहुँ स्थानीय मध्य आफुखरिन गाउँपालिकाको सबैभन्दा बढ़ी बेरोजगारी देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 विवरण अनुसार जिल्लामा सबैभन्दा बढ़ी बेरोजगारी आफुखरिनी गाउँपालिकाको रहेको छ। यस्तै सबैभन्दा कम बेरोजगारी भीमात नगरपालिकाको रहेको छ। आफुखरिनी गाउँपालिकाको 3.36% बेरोजगारी छ। उक्त आर्थिक वर्षमा गाउँपालिकाको रू 4,02,19,000 बेरोजगारी छ। त्यस अवधिमा रू 1,19,80,48,000 लेखा परीक्षण गरिएको थियो। विमात नगरपालिकाको बेरुजु भने 0.31% मात्रै रहेको छ। नगरपालिकाको रू 1,53,74,07,000 लेखा परीक्षण गरिएकामा रू 47,06,000 बेरुजु रहेको छ। यस्तै व्यास नगरपालिकाको रू 3,19,61,94,000 लेखा परीक्षण गरिएकामा रू 9,54,82,000 घिरिङ गाउँपालिकाको रू 94,43,93,000 लेखा परीक्षण गरिएकामा रू 91,35,000 देवघाट गाउँपालिकाको रू 1,06,88,97,000 लेखा परीक्षण गरिएकामा रू 1,43,55,000 बेरुजु देखिएको छ। शुक्लगण्डकी नगरपालिकाको रू 2,37,23,55,000 लेखा परीक्षण गरिएकोमा रू 4,75,32,000 2%, रिसिङ गाउँपालिकाको रू 1,23,04,33,000 लेखा परीक्षण गरिएकोमा रू 1,52,32,000 1.24%, भानु नगरपालिकाको रू 2,09,02,75,000 लेखा परीक्षण गरिएकोमा रू 4,06,36,000 1.49%, बन्देवर गाउँपालिकाको रू 1,10,66,40,000 लेखा परीक्षण गरिएकामा रू 3,05,84,000 र म्याग्दी गाउँपालिकाको रू 1,29,16,31,000 लेखा परीक्षण गरिएकामा रू 2,40,40,000 1.86% बेरुजु रहेको छ। तनहुँ जिल्लाका सबै सामुदायिक विद्यालयमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ। गत वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशन भएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 शिक्षा ऐन 2028 समेत संशोधन गरेर गरे बमोजिम शिक्षा ऐन 2028 दफा 12 उपदफा 1 खण्ड गमा भएको व्यवस्था खारेज गरेकाले उक्त खण्ड ग बमोजिम मनोनित भएका विद्यालय व्यवस्थापन समिति स्वत पदमुक्त भएका शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जिल्ला स्थित सबै विद्यालयहरूमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने जनाएको छ। इकाई प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक विद्यालय व्यवस्थापन समिति सम्बन्धमा विभिन्न स्थानीय तह र विद्यालयबाट सोध्नी भएकाले उक्त कुरा प्रष्ट पारेका छन्। म्याग्दी गाउँपालिका 4 शैक्षिक सत्र 2085 माध्यमिक शिक्षा परीक्षा एसईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयका प्रधान अध्यापकलाई सम्मान गरेको छ। वडा कार्यालयले ई प्लस जीपीए ल्याउने सातजना विद्यार्थीलाई नगद सम्मान पत्र तथा खादा सहित सम्मान गर्दै विद्यार्थीको मेहनत र विद्यालयको शैक्षिक योगदानको कदर गरेको हो। सम्मानित हुने विद्यार्थीमा मीन माध्यमिक विद्यालयका अस्मिन थापा, निश्चल श्रेष्ठ र सौगत आचार्य रहेका छन्। ती मध्ये सौगत आचार्यले 3.79 जीपीए हासिल गरेका छन्। यस्तै आदर्श इंग्लिस स्कूलका विपसिनास परियार, साची थापा, स्वस्तिका सुनार, उत्सव गुरूङ तथा खेलाड़ी सौगत आछामीलाई पनि नगद सम्मान पत्र र खादा सहित सम्मान गरिएको हो। उत्कृष्ट विद्यार्थी उत्पादन गराएको भन्दै मीन माविका प्रधानाध्यापक राजेन्द्र मण्डारी र आदर्श इंग्लिश स्कूलका प्रिन्सिपल नारायण बहादुर छेत्रीलाई समेत विशेष सम्मान गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष दीपक कुमार श्रेष्ठले सम्मान प्रदान गर्दै विद्यार्थीको सफलता सम्पूर्ण वडाकै गौरव भएको बताउनु भएको छ। उहाँले मेहनत, अनुशासन र निरन्तर अध्ययनले मात्र सफलता सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई प्रेरित गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर 3 अध्यक्ष टुकराज अधिकारीले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तहले निरन्तर सहयोग गरिरहेको बताउनु भएको छ। उहाँले विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासबाट गाउँपालिकाको शैक्षिक अवस्था अझ सुदृढ बन्दै गएको धारणा राख्नु भएको छ। नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य वसुन्धरा घरतीले पार्टी परित्याग गर्नुभएको छ। उहाँले बुधबार जिल्ला कमिटी अध्यक्ष हरिराज कणेललाई राजीनामा पत्र बुझाउनु भएको हो। उहाँले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। व्यास नगरपालिकाले स्थित बस पार्कमा बत्ती, खानेपानी तथा शौचालय व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको छ। दमौली बजारमा जेठ 10 गतेदेखि पार्किङको नयाँ नियम लागू गर्ने निर्णयसँगै बस पार्कलाई पनि व्यवस्थित गर्न लागि हो। यस्तै बस पार्कमा टिकट काउन्टर सञ्चालनका लागि आवश्यक भवन तथा कोठा व्यास नगरपालिकाले उपलब्ध गराउने भएको छ। व्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जेठ 10 गतेदेखि विभिन्न सड़कमा एकतर्फी सवारी सञ्चालन लागू गर्ने निर्णय गरेको छ। निर्णय अनुसार वडा नम्बर 2 पृथ्वी राजमार्गबाट ग्रीन सिटी टोल हुँदै भेटघाट चोकतर्फ मात्र सवारी प्रवेश गर्न पाइनेछ। त्यसै गरी वडा नम्बर 3 पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षि चोकतर्फ मात्र सवारी सञ्चालन गरिनेछ। यस्तै पुरानो बैंक लाइन अन्तर्गत न्यू रोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्गमा निस्कने गरी चार पाङ्ग्रे सवारी साधनलाई मात्र एकतर्फी प्रवेशको व्यवस्था गरिएको छ। उक्त क्षेत्रमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने जनाएको छ। प्रहरी कार्यालयको दक्षिण पश्चिमतर्फ रहेको चोकबाट पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिरतर्फ निस्कने सड़कलाई पनि एकतर्फी बनाइने भएको छ। सो सड़क खण्डमा समेत कुनै पनि सवारी पार्किङ गर्न निषेध गरिएको हो। नगरपालिकाले बजार क्षेत्रमा बढ़दो सवारी चाप व्यवस्थापन दुर्घटना न्यूनीकरण तथा आवागमन सहज बनाउन यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 ढोरबाराई हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।